0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ। श्रीजो 2083 साल असोज 17 गते शनिबार अक्टोबर 2 तारिक सन् 2026 अक्टोबर

0: تازه خبر ما प्रमुख खबरका शीर्षक
1: गर्ने
0: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटी कोशीले

0: सम्मा
1: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सेजबाट 4.5 अर्बको निर्यात
0: खेती ज्यामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट दुई पुलमा क्षति भएपछि यातायात बन्द

0: ताजा खबरमा प्रमुख खबरका शीर्षक
1: अपडेट गर्ने
0: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटे कोशीले

0: बैठकमा सभामुख डोल प्रसाद अर्यालले हिजोबाटै संसदको दोस्रो अधिवेशन सकिएको जानकारी गराउनु भएको थियो। अधिवेशन समापनका क्रममा सभामुख अर्यालले संसदको वर्षीय अधिवेशनमा 12 विधेयक पारित भएको र विपद व्यवस्थापन सहित जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनुभयो। वर्षीय अधिवेशनले संसदले आर्थिक विधेयक 2083, विनिमय विधेयक 2083 र सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन लगायतका 12 विधेयक पारित गरेको छ। 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भइसकेका छन्। त्यस्तै 20 विधेयक विभिन्न समितिमा छलफलकै सिलसिलामा विचाराधीन अवस्थामा रहेका छन्। संसद सचिवालयका अनुसार गत 28 वैशाखदेखि हिजोसम्म 145 दिन चलेको वर्षीय अधिवेशनमा 68 बैठकहरू बसेका थिए। 62 दिन संसद चलेको छ भने 277 घण्टा 30 मिनटको संसदीय समय व्यतीत भएको अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा केन्द्रित रहेको सभामुखले बताउनु भएको छ। यसैबीच कानून निर्माणको दृष्टिकोणले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले भन्नुभयो,
1: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई प्रश्नी भएको छ। जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठुला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हार्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नुहोस्, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने कति मान्छे भइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
0: यसैबीच गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपड़ा खरिदका विषयमा संसदको सार्वजनिक लेखा समितिले अधीन उपसमिति गठन गरेको छ। राजसभा सांसद मनिष शाहको संयोजकत्वमा हिजो उपसमिति गठन भएको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन, थकाली, आरएन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहनु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रयोजनका लागि खरिद गरेको कपड़ाको प्रसंगमा संसदीय समितिमा कुरा उठेको थियो। निर्वाचनका लागि नेपाल प्रहरीले 1,33,980 तथा सशस्त्र प्रहरीले 15,000 निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूलाई पोसाक खरिदका लागि नगद नै दिएको थियो। प्रत्यक्ष रूपमा खरिदमा प्रहरी देखिएको छैन, तर प्रहरी जिल्ला अनुसार ठेकेदारलाई तोकेर सहजीकरण गरी लाभ लिएको आरोप संसदीय समितिमा लगाइएको छ। समितिलाई 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्ने भनिएको छ।
2: यसैबीच बिजनेस अभावका बीच पनि राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक भने पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 21 अधिवेशन बजेट अधिवेशन भए पनि सरकारबाट प्राप्त विधेयक लगायतका अन्य बिजनेस समयमै काम पूरा गरे पनि बेला बेलामा बिजनेसको अभाव नियमित बैठक बस्न नसकेको पनि उहाँले सुनाउनुभयो। राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081, संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 र आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा पठाएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक अधिवेशन अन्त्य हुने दिन मात्रै पारित भयो। राष्ट्रिय सभामा अब कुनै पनि विधेयक विचाराधीन छैनन्। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सभाले सहमति प्रदान गरेको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बजेटमा आश्रित 3 विधेयक यसै अधिवेशनबाट पारित भएका छन्।
0: कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुँदैछन्। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ भने यस बाहेक खुला सहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको अझै बढ़न संख्या बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाण्डुको खुला मंचमा आज भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबै तिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 जना प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था गरिएको छ। असोज 18 अर्थात भोलि उद्घाटन हुनेछ। 19 र 20 पार्टीको विधान र राजनैतिक प्रतिवेदनमा केन्द्रित छलफल सत्र चलाउने र 21 र 22 असोजमा निर्वाचन प्रक्रिया आरम्भ गर्ने समेत कांग्रेसले बताएको छ। कांग्रेसको अधिवेशन भोलि शुरू हुने भएपछि महाधिवेशनमा 7700 प्रतिनिधि र 240 सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरी खाका तयार गरिएको छ। काठमाडौँको खुला मंचमा कांग्रेसको 15 महाधिवेशनका लागि मंच लगायतका पूर्वाधारको तयारी भइरहेको समेत पार्टीले बताएको छ। देश विपद र जनता शोकमग्न रहेको अवस्थामा सादगीपूर्ण महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता चालिसले बताउनु भएको छ। उहाँका अनुसार प्रचारमा कुनै पनि झाँक्री तस्वीर र झक्की झकाउ हुने छैनन्। यसपटकको महाधिवेशनलाई डिजिटलाइज गरिएको समेत प्रवक्ता चालिसले बताउनुभयो।
3: लगभग 18 गते उद्घाटन सत्र पछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ।

0: सम्म 17,334 गुनासो प्राप्त भएकोमा 5,837 फर्स्यौट र 7,858 पूर्ण रूपमा समाधान भइसकेको पनि उहाँको दावी छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल 16,28,33,34,122 रूपियाँ जम्मा भएको पनि प्रवक्ता रियालले बताउनुभयो। उहाँले भटेकोशी त्रिशुली हिमबाढ़ीबाट पीड़ितलाई मानसिक परामर्श दिनुपर्ने अवस्था देखिएको पनि उल्लेख गर्नुभयो। यसैबीच दशैं नजिकै गर्दा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको सरकारवाला निकायले बताएका छन्। भारी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कनपछि बुकिङ खुला गरिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
1: चलिरहेका छन्, ती अनलाइनबाट पनि यात्रुहरूले प्रशस्त सेवा लिन सक्नुहुन्छ। एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो दिने गरेको छ के विभिन्न बाहनामा भन्ने कुरा पनि आएको छ, त्यो बिल्कुल मात्रामा हुनुहुँदैन। र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो, र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नु सक्छ भन्ने क्लियर मान्यता छ, र क्राइम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नहोस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
0: यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी छ। गत वर्ष करिब 12,00,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान थियो। यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10,00,000 भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघले गरेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटिकोसी बाढीपछि सड़क र पूर्वाधारमा सुधार गर्नुपर्ने कुरा
1: अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिने हुनसक्छ तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि
2: भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव गल्छी बेत्रावती सड़क भने सञ्चालनमा चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सेचबाट 4.5 अर्बको निर्यात लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्।
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
4: ए हो र बहिनी, लक्षण हिसाबले कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर

0: बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
1: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
2: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर, 42 करोड़ सम्पत्ति जफत हुने, सोही बराबर बिगो तिर्नुपर्ने शीर्षकमा खबर प्रकाशित छ। छानबिनका क्रममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा भेटिएको पौडेलको 25 करोड़ 23 लाख रूपियाँ बराबरको विदेशी मुद्रा जफत गर्ने फैसला भएको छ। भोटीकोसीले तहस नहस पारेको सड़क सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, करिब 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। गत 10 भदौमा गएको भोटीकोसी त्रिशुली नदीमा विनाशकारी बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनस्थापना गर्न बेली ब्रिज अभाव देखिएको छ। त्यस्तै भित्री पृष्ठमा स्थानीय राष्ट्रपा केन्द्रीय समिति बैठक आज, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठनदेखि नेतालाई पालिका स्तरसम्म खटाउने सम्मका एजेण्डा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको अर्को खबर अजित अधिकारीले लेख्नु भएको छ। 2082-83 5,38,000 टन मल आयात तर किसानले मल बिनै सके रूपाई धान गोलमेल गर्न पनि समस्या भयो खबरमा उल्लेख छ। त्यस्तै पर्साका शाहले जिते 10 लाख शीर्षकको अर्को खबर प्रकाशित छ। असोज 1 गते र 15 सम्मको करदाता उपहार कार्यक्रम मार्फत पर्साका लाल बाबु शाह कानूले 10 लाख रूपियाँ जित्नु भएको छ। चुडिएको दोधारा झोलुङ्गी पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको खबर प्रकाशित छ भने सरकारलाई उद्योग वाणिज्य महासंघको सुझाव, कानूनले दिएको सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने वातावरण बना शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा गल्छी बेत्रावती सड़क यातायात सञ्चालन शीर्षकको खबर प्रकाशित छ। चीनसँगको मुख्य व्यापार नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहतको महसुस गरेका छन्। त्यस्तै भित्रपृष्ठमा खेती बगाएपछि राहतको आश शीर्षकमा खबर प्रकाशित छ। खेतमा लगाएको धानबाली बाढ़ीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ, माथागढ़ी, बनास, काली, तानसिन, पूर्व खोला लगायतका किसानले लगाएको धानबाली असोज 2 साता आएको बाढ़ीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यस्तै भित्रपृष्ठमा सिजमा 4.5 अर्बको निर्यात शीर्षकको खबर प्रकाशित छ भने 692 लिए आरोहण अनुमति शीर्षकको खबर प्रकाशित छ। सन् 2026 शरद ऋतुमा हिमाल आरोहणका लागि नेपाल सहित 69 देशका 692 आरोहले अनुमति लिएका छन्।
4: नागरिक दैनिकको भित्री पन्नामा वीरको आकस्मिक कक्षमा 1 बेड 1 बिरामी शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भीर छ, न एउटै सैयामा 2-3 जना बिरामी, त्यहाँ 1 जना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले 1 महिनादेखि आकस्मिक कक्षमा 1 सैयामा 1 जना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेको खबरमा उल्लेख छ। पूर्वाधारमा सिंचाई गाभिने शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागि छ। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले यस्तो तयारी थालेको हो। साबिकका 3 विकासे र ठूला बजेट भएका मन्त्रालय मिलाएर पूर्वाधार विकास मन्त्रालय बनाइएको थियो। पूर्वाधारमा अब सिंचाई पनि जोड्न लागि हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट सिंचाई झिकेर पूर्वाधारमा थप्न लगाउन लागि उल्लेख गरिएको छ। अर्को खबर रहेको छ किचोल्लो बीच कांग्रेस महाधिवेशन गठनदेखि नै श्रृंखलाबद्ध विवाद शीर्षकमा अर्को खबर छापिएको छ भने कान्तिपुर दैनिकमा पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। पहिले 14 पदाधिकारी रहेकोमा विशेष महाधिवेशनले 3 पदाधिकारी थपेको थियो, फेरि उपसभापति र सह महामन्त्री थप्ने गरी विधान संशोधनको तयारी भइरहेको उल्लेख छ। बाढ़ीले खोसेको बालापन शीर्षकमा आर्या चन्द र सजना बरालले नुवाकोटबाट लेख्नु भएको खबर छ। धेरै बालबालिकाले आमा बुवा भाइ बहिनी हजुर बुबा हजुर आमा गुमाएका छन्, उनीहरूको रिक्तता अब कसरी पूरा होला। विभिन्न स्थानमा होल्डिङ सेन्टर गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका बालबालिकालाई थाहा छैन। पढ़ाईलाई निरन्तरता दिँदै भविष्य कसरी तयार गर्ने भन्ने पनि अन्यल देखिएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा निजामतीमा छटके प्रवेश सीधै सचिव नियुक्ति गर्ने तयारीले तरंग शीर्षकमा सुरेन्द्र काफ्रे लेख्नुहुन्छ। सरकारले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयकमा विशिष्ट प्रकृतिका कार्यकारी तथा प्राविधिक पदमा सीधै करारमा सचिवसम्म नियुक्ति गर्न सकिने व्यवस्था गरेपछि सार्वजनिक प्रशासनमा तरंग पैदा भएको हो। विज्ञहरूले छटके प्रवेशले निजामती प्रशासन विथुलन सक्ने आशंका व्यक्त गरेको उल्लेख गरिएको छ। कांग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मंचमा शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ भने लाल पूर्जा छ अभिलेख छैन, 26 वर्ष पुग्दा समेत मुक्त कमिएका समस्या उस्तै शीर्षकमा जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा भने प्रोत्साहन भत्ता रोकिएपछि कर्णालीका चिकित्सक आन्दोलनमा उत्रिएको बारेमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई दिँदै आएको प्रोत्साहन भत्ता चालू आर्थिक वर्षदेखि रोक्ने निर्णय गरेपछि प्रदेशभरका चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
0: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धन आपूर्तिमा दबाव बढ़ेसँगै 7 राष्ट्रका प्रमुखहरूबीच छलफल भएको छ। विश्व बजारमा डिजलको मूल्य आकाशिएको छ। बेलायतमा डिजलको मूल्य पहिलो पटक प्रति लिटर 2 पाउण्ड पुगेको छ। पश्चिम एसियामा जारी युद्ध स्ट्रेट अफ हर्मुज हुँदै तेल हुने निर्यात आपूर्तिमा अवरोध र अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतका बीचमा G7 नेताहरूले डिजलको मूल्य घटाउन समन्वयात्मक कदम चाल्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दक्षिणी पूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ़नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ। सिंगापुर स्थित एक संस्थाले गरेको अध्ययनमा 2026 जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदन अनुसार 44.6% उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ़नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेका छन्। र रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी केभका निप्रो नदी लगायतका 2 प्रमुख पुलमा यातायात प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
4: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले आज 5 पटकको विश्व विजेता ब्राजीलसँग प्रतिस्पर्धा गर्दैछ। भारत र ब्राजील बीचको खेल कोलकाता स्थित विवेकानन्द युवा भारती क्रीडाङ्गणमा हुनेछ। यो सिनियर पुरूष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजील बीचको पहिलो भेट हो। खेलका लागि ब्राजीलको टोली कोलकाता पुगिसकेको छ। आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 अन्तिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वे सहित आईसीसी एक दिवसीय वरियताका शीर्ष 8 टोली स्वतः छनौट भइसक्यो। भारत न्यूजील्याण्ड पाकिस्तान अस्ट्रेलिया इंग्ल्याण्ड श्रीलंका अफगानिस्तान र बंगलादेश स्वतः छनौट भएका छन्। बाँकी 4 स्थानका लागि 10 टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा वेस्ट इण्डिज र आयरल्याण्ड सहित विश्व क्रिकेट लीग 2 शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट आउने 4 टोली सहभागी हुनेछन्। हाल लीग 2 शीर्ष 4 स्कटल्याण्ड अमेरिका नेदरल्याण्ड्स र ओमान छन्। नामिबिया क्यानाडा नेपाल यूएई बटम 4 छन्। लीग 2 केही श्रृंखलाहरू अझै पनि हुन बाँकी रहेको छ। र कड़ा मेहनत गर्दै पारा एथलेटिक्स खेलाड़ीहरू छन्। जापानको नागोयामा हुने पारा एसियाली खेलकुदका लागि एथलेटिक्सका 7 खेलाड़ीले भाग लिनेछन् र अहिले उनीहरूले मेहनत गरिरहेको नायक पौडेलले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् सर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: साझा खबरमा अब बारीले बगाएका पुल र सड़क निर्माण कस्तो बनाउने भन्ने कुरा भोटिकोशी बारीका कारण अत्यधिक रूपमा मानवीय क्षति भयो पुल पुलिसा र सड़कमा पनि ठूलो क्षति पुगेको छ अबको पुननिर्माणमा पुल र सड़क क्षेत्रमा के कुरामा ध्यान दिने हामीले इन्जिनियर कल्पना अधिकारीलाई सोधेका छौं
6: बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले येलो जोनसम्म गर्न सकिने हुनसक्छ तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि अहिले हामीले 40 मिटर भनिदिउँला भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो
0: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार खोज्ने कामहरू जारी छ होइन त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन पुलहरू पनि भत्किएका छन् अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त यो हिसाबले चाहिँ अब तपाईँको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिँ
6: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि बुझ्नु भयो नि अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने हामीले हाम्रो डिजाइन फिलोसफी होइन जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन त्यो बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने त्यो होइन अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्छ
0: संरचनाको मोडल
6: त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि जस्तो एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने हो नि त चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
0: होइन भनिसकेपछि गति र त्यसको जुन फोर्स होइन त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै
6: कम भयो भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन अब चितवनमा ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला थोरै होचो भए पनि हुन्छ होला होइन बिचमा पिलरहरू नराख्ने कि अब
0: नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने आकार कस्तो हुने अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो अब चाहिँ पुलको संरचना कस्तो बनाउने सड़कको बनाउँदा
6: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि प्री बोर्ड भन्छ हाई फ्लड लेभलदेखि ब्रिजको त्यो डेकसम्मको
0: जस्तो अहिले हामीले भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै भन्दा यो ठाउँको पुल जस्तो बन्नुपर्ने भन्ने कुनै
6: मुगलिङमा बीचमा पियर छैन एउटा हुन सक्ने भयो होइन
0: मुगलिङ र पोखरा होइन त्यो जोड्ने त्यो बीचमा पिलर छैन
6: बीचमा छैन अनि यो मालढुङ्गामै पनि त
0: मालढुङ्गामा
6: कालीगण्डकीमा पियर छैन होइन बीचमा पियर नराखेर बनाउन सक्ने धेरै तरिकाहरू छन्
4: इन्जिनियर अधिकारीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि पटक
0: संघीय संसद अधिवेशन अन्त्य राष्ट्रिय सभामा बिजनेसको अभाव निर्वाचन प्रहरीको पोशाक खरीदका बारेमा संसदीय समितिले अध्ययन गर्ने
4: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव गल्छी बेत्रावती सड़क संचालनमा चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सिजबाट 4.5 अर्बको निर्यात खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा विश्व बजारमा इन्धनको मूल्य बढेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल दक्षिण पूर्व एसियामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट दुई पुलमा क्षति भएपछि यातायात बन्द
0: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दै
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय गरिएको छ र यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति जो राष्ट्राध्यक्ष गरिमा लेखिएको एउटा पोल जस्तो बनाइएको छ त्यहाँ टेक्न खोज्दा बीचबाट भाँचिएको छ र भण्डारी जस्ता देखिने व्यक्तिको हातमा एउटा तकमा पदक जस्तो पनि देखिन्छ जहाँ एमाले लेखिएको छ गुटाध्यक्ष लेखिएको छ उक्त सील जस्तोमा र पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति केही बोलिराखेको जस्तो देखाइएको छ माथि चाहिँ यस्तो लेखिएको छ के गर्नु देशको सेवा गरेर धितै नमर्ने
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष केन्द्रको विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
7: शान्ति र विकासका लागि हाम्रो आवाज Radio Chautari, 91.4 MHz. सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्ने खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछु। याद राखौ रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
8: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
9: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
8: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
9: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
8: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
9: सम्पर्क नम्बर 9842618202 र 9840319789
8: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ
9: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौ
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
11: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
12: कार्यक्रम स्वास्थ्य सरोकार।
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
12: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। लमजुङका सीमा क्षेत्रमा लागू औषध नियन्त्रणका लागि निगरानी बढ़ाइयो। पाउँदी र चेपेक खोरखा सीमामा चेक जाँच कडा। मर्स्याङदी गाउँपालिकाद्वारा विपद प्रभावित परिवारलाई राहत तथा पुनस्थापनामा सहयोग। कोष मार्फत 7 परिवारलाई 4,50,000 सहायता। दुर्दीका अध्यक्ष अधिकारी सहित नेपाली कलाकारद्वारा चीनको फुगोङमा सांस्कृतिक प्रस्तुति। सुन्दर बजारमा नसर्ने रोग न्यूनीकरणका लागि समुदायमा स्वास्थ्य सेवा प्रदान। कुल 124 जना लाभान्वित। र डाक्टर राजु विश्वकर्मा आफ्नै गाउँ फर्किएर गाउँपालिकाकै चिकित्सकका रूपमा सेवा गर्न शुरू। मालिङ प्राथमिक अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा।
1: बुढी किन न्याउर मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो। घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165520, 98066662 र 06651381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
0: समाचार अब विस्तारमा। लमजुङमा बढ़दो लागू औषध प्रयोग तथा बाहिरी जिल्लाबाट हुने ओसार पसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढ़ाइएको छ। चाडपर्वलाई लक्षित गर्दै सुन्दर बजार नगरपालिका 9 पाउँदी स्थित तनहु सीमा क्षेत्रमा अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रहरी निरीक्षक नेत्र बहादुर थापा, सशस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानिया र इलाका प्रहरी कार्यालय भोटे उडारकी प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई सहितको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी सचिवालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो। अनुगमनका क्रममा टोलीले चाडपर्वको बेला लागू औषध ओसार पसार रोक्न सीमा क्षेत्रमा चेक जाँच तथा निगरानी थप कड़ा बनाउन निर्देशन दिएको छ। यस्तै पाउँदी तथा चेपे गोरखा सीमाबाट हुन सक्ने सम्भावित लागू औषध ओसार पसार नियन्त्रणका लागि विशेष सावधानी बढ़ाइएको जनाइएको छ। लमजुङको मर्साङदी गाउँपालिकाले विपद प्रभावित परिवारलाई राहत तथा पुनस्थापना सहयोग उपलब्ध गराएको छ। अविरल वर्षा तथा पहिरोका कारण प्रभावित भएका परिवारलाई गाउँपालिकाले विपद व्यवस्थापन कोष मार्फत राहत तथा सहायता उपलब्ध गराएको हो। गत साउन 11 गते मध्य नेपाल नगरपालिका 7 भाट बेसीमा पहिरोमा परि ज्यान गुमाएका मर्साङदी गाउँपालिका 1 का 59 वर्षीय टीका बहादुर विक र उहाँकी 15 वर्षीय छोरी विनिता विकका परिवारलाई जनही 1,00,000 रूपियाँको दरले 2,00,000 रूपियाँ राहत प्रदान गरिएको छ। यस्तै पहिरोमा परि घाइते भएका 50 वर्षीय सुकुमाई विक र 16 वर्षीय अस्मिता विकको उपचारका लागि जनही 25,000 रूपियाँका दरले 50,000 रूपियाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। मर्स्याङदी गाउँ कार्यपालिकाको असोज 6 गतेको निर्णय अनुसार उक्त रकम विपद व्यवस्थापन कोषबाट उपलब्ध गराइएको हो। यसैगरी मर्स्याङदी गाउँपालिका 2 घनपोखराको बासकुटे क्षेत्रमा पहिरोका कारण जमीन चिराचिरा परेको र बस्ती थप जोखिममा परेपछि 5 परिवारलाई बस्ती स्थानान्तरण तथा घर पुननिर्माणका लागि जनही 40,000 रूपियाँका दरले राहत तथा सहायता उपलब्ध गराइएको छ। राहत पाउने परिवारमा कुमरास बिक, आकृति बिक, कमला बिक, मायादेवी बिक र गोविन्द बिक छन्। गाउँपालिकाले विपद प्रभावित नागरिकको सुरक्षा पुनर्स्थापना तथा आवास व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित ओडा सुरक्षा निकाय तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ। चीनको युनान प्रान्त स्थित फुगोङ काउन्टीमा आयोजित 5 नुजियाङ भ्याली कल्चरल वीक अन्तर्गत लेट द वर्ल्ड हियर न्यूजील्याण्ड G2019 चीन विदेशी जातीय सांस्कृतिक आदान प्रदान कार्यक्रममा नेपाली कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन्। फुगोङको सियो एलियाङ स्क्वायरमा सोमबार साँझ आयोजित कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी सहित नेपाली कलाकार तथा चीनका विभिन्न सांगीतिक समूह र कलाकार सहभागी थिए। टोलीमा गाउँपालिका उपाध्यक्ष विजयबहादुर घले, उडा नम्बर 9 अध्यक्ष आशिष तामाङ, फलिनी माबी, हिले बजारका प्रधान अध्यापक केदार बोहरा र अमरज्योति माबीका शिक्षक जोगमाया गुरूङ रहनु भएको थियो। कार्यक्रममा अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिकाको तर्फबाट शुभकामना मन्तव्य सहितको सन्देश प्रस्तुत गर्दै फुगोङ काउन्टी संघको सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवाबीचको आदान प्रदान लगायत क्षेत्रमा द्विपक्षीयबीच सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कलाकारले देउसी भैलो र कौरा नृत्य प्रस्तुत गरेका थिए। नेपाली मौलिक पोशाकमा प्रस्तुत गरिएको नृत्यले स्थानीय दर्शक तथा कार्यक्रममा सहभागी पर्यटकको ध्यान खिचेको थियो। नेपाली कलाकारको प्रस्तुतिपछि स्थानीय दर्शकले ताली र उत्साहका साथ स्वागत गरेका थिए। फुगोङ काउन्टी र दोर्ती गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएपछि सांस्कृतिक तथा मैत्रीपूर्ण आदान प्रदानका कार्यक्रम अघि बढ़िरहेका छन्। दुई स्थानीय तहबीच पर्यटन, संस्कृति, कृषि, शिक्षा र युवा आदान प्रदान लगायतको क्षेत्रमा सहकार्य गर्ने विषयमा यसअघि पनि छलफल भएको थियो। कार्यक्रममा नेपाली प्रस्तुतिपछि चीनका स्थानीय कलाकार तथा सांगीतिक समूहले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। डाफिन ब्याण्डले यी निआङ सिंह लगायत गीत प्रस्तुत गरेको थियो भने संगीतकर्मी वाङ युनहोङले आफ्ना मौलिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्तिमतर्फ कावा ब्याण्डले रेगे शैलीका सांगीतिक प्रस्तुति दिएको थियो। स्थानीय मौलिक संगीत र आधुनिक रेगे शैलीको संयोजनमा प्रस्तुत गरिएका गीतमा दर्शकहरू नाच्दै र गाउँदै सहभागी भएका थिए। कार्यक्रमपछि विभिन्न समुदायका स्थानीय बासिन्दा तथा पर्यटकले सामूहिक रूपमा आगो ताप्दै नाचगान गरेका थिए। लमजुङको सुन्दर बजार नगरपालिका स्थित एसडीसीएस नमूना सामुदायिक अस्पतालको स्टेप अप एण्ड स्किल अप परियोजना अन्तर्गत नसर्ने रोगको न्यूनीकरण तथा रोकथामका लागि समुदायमा स्वास्थ्य सेवा प्रदान गरिएको छ। उक्त सेवा सुन्दर बजार नगरपालिका 3 चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र संघको समन्वयमा सञ्चालन गरिएको हो। उक्त स्वास्थ्य सेवा कार्यक्रममा सुगर तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, आँखा तथा दन्त शिविर परीक्षण एवं मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको थियो। यस स्वास्थ्य सेवा कार्यक्रमबाट कुल 124 जना लाभान्वित हुनुभएको छ। समुदाय स्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नसर्ने रोगको समयमै पहिचान, रोकथाम तथा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ। लमजुङको बाल कल्याण माबीमा भविष्यका लागि शुक्रबार कार्यक्रम अन्तर्गत फूड फेस्टिभल आयोजना गरिएको छ। विद्यार्थीलाई व्यावहारिक ज्ञान र सिप संघ जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा 8 देखि 12 सम्मका विद्यार्थीले विभिन्न खाजा परिकार तयार गरी बिक्री गरेका थिए। विद्यार्थीले समूहमा परिकार तयार गर्नका साथै स्टल व्यवस्थापन, मूल्य निर्धारण र बिक्री वितरण गरेका थिए। यसबाट उनीहरूले पाक कला व्यवस्थापन, सहकार्य र ग्राहक संघको व्यवहार सम्बन्धी ज्ञान हासिल गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन बहादुर राणा, सदस्य सुभाकर भराल लगायत विद्यालय परिवारको सहभागिता थियो। उपस्थित अतिथिले विद्यार्थीले तयार गरेका परिकारको अवलोकन तथा स्वाद लिएका थिए। विद्यालयले शिक्षालाई व्यावहारिक जीवन, रोजगारी र उद्यमशीलतासँग जोड्ने यस्ता सेपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240535, 0665240575, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेठाई र रूपा सेठाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
0: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने? जहिल्यै बिरामी भएर केही मेलो मिसै भइन।
4: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465464093।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार, लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
7: सम्पर्क मोबाइल नम्बर 98565411 र 98636052615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
11: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको मध्य नेपाल नगरपालिका 10 थानसिंह नेटा तथा हाल अनाम नगर निवासी प्राध्यापक डाक्टर कृष्ण बहादुर थापाले दुरा डाँडा सेवा समाजको अक्षय कोषका लागि 1,105 रूपियाँ सहयोग गर्नुभएको छ। प्राध्यापक डाक्टर थापाले असोज 13 गते समाजको अक्षय कोषका लागि उक्त रकम सहयोग गर्नुभएको हो। दुरा डाँडा सेवा समाजले सहयोगप्रति प्राध्यापक डाक्टर थापालाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। उहाँको उदार सहयोगले समाजका सामाजिक तथा सेवामूलक अभियानलाई थप ऊर्जा र प्रेरणा मिल्ने समाजले जनाएको छ। लमजुङको कुलासोथार गाउँपालिका 9 टक्सारका डाक्टर राजु विश्वकर्माले आफ्नै गाउँपालिकामा चिकित्सकका रूपमा सेवा शुरू गर्नुभएको छ। डाक्टर विश्वकर्माले कुलासोथार गाउँपालिका 2 मालिङ स्थित मालिङ प्राथमिक अस्पतालमा शुक्रबारदेखि छात्रवृत्ति करार सेवामा काम थाल्नु भएको हो। उडा नम्बर 9 स्थित श्री बुद्धदेव माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका विश्वकर्मा गाउँमै हुर्किनु भएको हो। चिकित्सा शिक्षा पूरा गरेपछि उहाँ आफ्नै स्थानीय तहका नागरिकको स्वास्थ्य सेवामा फर्किनु भएको छ। आफू हुर्किएको ठाउँमै चिकित्सकका रूपमा सेवा गर्न पाउँदा खुशी लागेको डाक्टर विश्वकर्माले बताउनुभयो। आफ्नो ज्ञान र सिप स्थानीय नागरिकको स्वास्थ्य सेवामा प्रयोग गर्न पाउनु गौरवको विषय भएको उहाँले बताउनुभयो। डाक्टर विश्वकर्माको आगमनसँगै मालिङ प्राथमिक अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। अस्पतालबाट कुलासोथारका विभिन्न उडाका नागरिकले चिकित्सकीय सेवा पाउनेछन्। गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङको समन्वय तथा पहलमा डाक्टर विश्वकर्मालाई पालिकामा सेवा गर्ने अवसर जुटेको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य शाखाले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागि जानकारी गराउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको छ। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास वितरण गर्न सके सहज हुने सचिव तामाङले बताउनुभयो। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागि बताउनु भएको छ। गैराती लमजुङ र तनहु सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलिनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितौनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 स्थानमा हल्का वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङको सीमा क्षेत्रमा लागू औषध नियन्त्रणका लागि निगरानी बढ़ाइयो। पाउँदी र चेपे गोरखा सीमामा चेक जाँच कडा। मर्स्याङदी गाउँपालिकाद्वारा विपद प्रभावित परिवारलाई राहत तथा पुनस्थापनामा सहयोग। कोष मार्फत 7 परिवारलाई 4,50,000 रूपियाँ सहायता। दुर्दीका अध्यक्ष अधिकारी सहित नेपाली कलाकारले दिए चीनको फुगोङमा सांस्कृतिक प्रस्तुति। फुगोङ काउन्टी संघको सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा। सुन्दर बजारमा नसर्ने रोग न्यूनीकरणका लागि समुदायमा स्वास्थ्य सेवा प्रदान। कुल 124 जना लाभान्वित। र डाक्टर राजु शर्मा आफ्नै गाउँ फर्किएर गाउँपालिकाकै चिकित्सकका रूपमा सेवा गर्न शुरू। मालिङ प्राथमिक अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा। समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसिरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
12: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी।
13: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
14: अर्जुन यार, मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
15: वा,
14: कफी मात्रै कि खाना खाजा पनि छ।
15: थकाली खाना खाजा सेट
14: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
16: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
17: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
18: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
19: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कार्यक्रम रंगराज
2: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहको लागि रेडियो कार्यक्रम रंगरस रंगरस
1: हरेक साताको शनिबार बिहान 7 बजे मात्र रेडियो चौतारीमा सुन्न नभुल्नुहोला।
3: नमस्कार सम्पूर्ण साहित्यिक मित्रहरूमा, यो शुभ बिहानीको बसाईमा म तपाईँहरूको समक्ष उपस्थित भइसकेको छु। हरेक शनिबार 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुने कार्यक्रम रंगरसको कोसिस लिएर आदरणीय मित्रहरू, हरेक शनिबार हामी यसै समय तपाईँहरूको माझमा कुनै न कुनै एउटा साहित्यिक कोसेलीहरू लिएर उपस्थित हुने गरेका छौं। आज पनि म तपाईँहरूको समक्ष त्यस्तै खालको एउटा प्रस्तुति लिएर उपस्थित भइसकेको छु। यो प्रभातकालीन समयमा तपाईँहरूको माझमा आज पनि मैले एउटा छुट्टै कविता संग्रह ढुङ्गा मान्छेहरू भन्ने कृतिबाट केही कोसेलीहरू पस्कने जमर्को गरेको छौं। ढुङ्गा मान्छेहरू एकनारायण भण्डारीद्वारा रचित उपला गण्डकी 4 तनहुँमा जन्मनुभएका र साहित्यको क्षेत्रमा आफ्नो कलमलाई उदेरनुभएका कवि एकनारायण भण्डारीले एउटा छुट्टै किसिमको कृति साहित्यिक हाटमा ल्याउन सफल हुनुभएको छ। आदरणीय श्रष्टा मित्रहरू, आज उहाँकै यो कृतिबाट आफ्नो कलम यसरी अगाडि बढाउनु भएको छ। मेरो हृदय छान्दा भनेर उहाँले आफ्नो कृतिमा यसरी आफ्नो प्रस्तुति अगाडि पसाउनु भएको छ। जीवन नदी जस्तै बगिरहने रहेछ, नदीको बगाईमा यो शरीरलाई चलायमान गराउने धेरै भौतिक तथा अभौतिक तत्वहरू जीवनका यही मजेरीमा लुटपुण्डिता रहेछन्। यो भौतिक देहको गतिशीलताको पय त मन नै हो, तर मनका गतिसँग शरीरका न्यून चलायमान हुँदा रहेछन्। मन पनि अजीबको छ, कहिले हुटुहुटी बनेर कहिले छटपटी बनेर चल्दो रहेछ यो मन। ए मनको सानो कितामा अचेसँगको नातो गासिँदा मनभित्रका हुटुहुटीहरू सिर्जना भनेर प्रस्फुटित हुँदा रहेछन्। हुन त म नेपाली भाषाको विद्यार्थी हुँ, जीवनको पाठशालामा सिकाएका क्रममा थोरै काव्यसँग परिचित हुने संयोग जुरेर काव्यमा पुगिए मेरो घोदलाई र पखाईबाट जन्मियो ढुङ्गा मान्छेहरू। आज भोलि सामाजिक सञ्जाल पनि एउटा पाठशाला जस्तै मान्छु म, यसले नदीका भन्दा दिएका कुरा अनन्य छन्। मेरै सन्दर्भमा भन्नुपर्दा मलाई साहित्य साधनामा लाग्ने प्रेरणा भने यही सामाजिक सञ्जालले खडा गरेको हो। कोरोना कहरले विश्व आक्रान्त भइरहँदा ठुलै क्षति बेहोर्नु पर्यो विश्वले। म बेनामी यात्री हुँ, तर कोरोना कहरले मलाई बेनामी छोडेन। मैले त्यही संकटकालीन समयलाई सदुपयोग गर्दै एउटा उपन्यास निरन्तर लेख्न सके। आख्यानमा मेरो पहिलो प्रयास भएकोले म उपन्यासकार बन्न सके वा सकिन, त्यो त मैले तमाम पाठकमा जिम्मा दिएको छु। समयको गति शील भएको स्पर्शले मेरो मनभित्र कविताको काउकुती लगाइदियो र पोखिए मेरा विचारहरू कविता भनेर, जुन म तमाम पाठकहरूमा ढुङ्गा मान्छेहरूका रूपमा यहाँ समय अर्पण गर्दैछु। मेरो यस कविता संग्रहको भाषिक शुद्धता र सम्पादन गरी सहयोग गर्नुहुने शुक्ल साहित्य संगमकी अध्यक्ष एवं सहकर्मी मित्र श्री टुकादेवी पौडेल आचार्य, कविता भित्रका मिहिन पक्ष केलाएर आफ्नो कोमल विचार मार्फत समीक्षा गरेर मलाई लेखनमा थप ऊर्जा थप्नुहुने वाल्मीकि विद्यापीठका नियमित्र प्राध्यापक डाक्टर नारायण चालिसे प्रकाशनको जिम्मा लिनुहुने शुक्ल साहित्य संगम तनहुँ विद्यालयका सहायक प्रधानाध्यापक एवं सहकर्मी मित्र श्री विमल जोजुजू, कक्षा 11-12 संयोजक श्री लक्ष्मणपुरी लगायत सम्पूर्ण विद्यालय परिवारप्रति सदा आभारी रहने, कवितालाई पुस्तकको रूपमा दिनुहुने सिग्जल अफसेट प्रेस यस कृतिको आवरण तयार पार्नुहुने श्री सुनिता देवकोटा, मेरी धर्मपत्नी बिन्दु, नानी समीक्षा, बाबु गणेश, ज्वाइँहरू, बाबुहरू, नातिनीहरू आर्य र आराध्य लगायत सम्पूर्ण भण्डारी परिवार सबै सबैमा कृतज्ञ छु। अन्त्यमा सामाजिक रूपान्तरणका लागि यो कृति पाठक सामु पस्केको छु। यहाँहरूको रचनात्मक सुझावको प्रतीक्षामा रहिरहनेछु। एकनारायण भण्डारी शुक्ल गण्डकी 4 तनहुँ, आफ्नो कलम यसरी उहाँले अगाडि बढाएर कृतिलाई सार्थक बनाउन खोज्नु भएको छ। यो कविता संग्रहमा आज मैले तपाईँहरूको माझमा धेरै गद्य कविताहरू प्रस्तुत गर्नेछु, जुन भण्डारीद्वारा रचिएका र पोखिएका कोरिएका यी कविताहरू समय सापेक्ष छन् भन्ने मैले आशा गरेको छु। यसै सन्दर्भमा म पहिलो कविता यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। अ कविता। थाहै छैन म के देख्छु, लेख्छु के देख्छु, के बुझ्छु के सोध्छु, तर नि लेख्छु। के तिमी मैले लेखेको बुझ्छौ, देख्छौ, सोध्छौ, खाको बुझ्छौ? म आफै बुझ्दिन। म भुइँ मान्छेको कुरा गर्छु जो तिमीले बुझायौ, म दण्डको कुरा गर्छु जो तिमीले सिकायो म वर्गको कुरा गर्छु जो तिमीले सिकायो म विकासको कुरा गर्छु जो तिमीले सपना देखायो म न्यायको कुरा गर्छु त्यो तिमी पनि तिमीले सिकायो तर कुर्सीको लडीपापसँगै सबै बिर्स्यौ द्वन्द्ववाद बिर्स्यौ वर्गवाद बिर्स्यौ विकासवाद बिर्स्यौ सपना टुटायौ न्याय माया मार्यौ तिम्रो द्वन्द खोक्रो नै रहेछ तिम्रो वर्ग बोक्रो रहेछ तिम्रो विकास परिवारवाद र तिम्रो न्याय हत्या र जेलमुक्त रहेछ अनि भूमान्छे त नाटक रहेछ मैले बिर्सन सकिन र त लेखे तर के लेखे किन लेखे आफै बुद्धिमा र अन्यलमा छु तिमी धर्मको विरोधमा छौ जाति प्रथाको विरोधमा छौ गरिब र धनी बीचको दूरी मेट्ने पनि भन्छौ तर भैँसी पूजा बोका बलि छोड्दैनौ भगवान् न तोड्दैनौ भोको पेट भर्दैनौ कि तिमी मर्दैनौ यो पहिलो कविता यसरी कोरिएको छ अब म दोस्रो कविता यहाँहरूको समक्ष प्रस्तुत गर्न चाहन्छु अन्धकारमा टुकीको खोजी शीर्षकको अज्ञात छ भविष्य लमतन्न तानिएको बाटो जस्तो रानी पोखरीमाथि रानी महल कलाकर्मीको मृत्यु र ताजमहल वा प्रेमको नमुना अब मान कि मान चिसो चुलो झुसिलो डकारले अज्ञात छ प्रेम सस्तो कि मृत्यु आज फेसबुकको भित्तामा लाइक कमेन्ट र मौनता गद्दारी सद्दाम हुसैनहरू दर्शिने ढुङ्गे मन किता कितामा कहिले संवेदना कहिले श्रद्धाञ्जली कहिले शुभकामना अनिच्छा त जीवन पाकेको फल जस्तो भिरको फर्सी जस्तो भानुभाउ र रामायण मोतीको जादु भाषिक एकीकरण पृथ्वीको सपना गोरे बहादुर र मोहम्मद मोहसिनको रातो दशैंको टीका आईएनजीको भुकाई अङ्काजीको थुकाई अहम ब्रम्स मस्मी के हो बाहुनवाद मांसाहारी आन्दोलन सन्तान मृत्युको पीड़ा ऋतु काक ऋतु कोक ऋतु सिउँदो टिलपिल टिलपिल पार्दै आँसु पोहराको मुटु अनि तिम्रो दर्शन काँचो प्रणालीले चुकुकाएको जस्तो निमिट्यान्न पारेको जीवन कति सस्तो अन्य नष्ट विद्युतको कलाकारिता फलिएको वृक्षको हाँगो नहुनेको काँचर राता मान्छे भुलिएको भोको पेट भुलिएको नाङ्गोको आङ पोदिनाको सडकको बास खैरा मान्छे अनि काटे पाटे मान्छे तरबारको वर्चस्व कलम माथि बाँध्दैन जनता कार्यकर्ता मर्छ कि चार तारिकी हँसी हतौडा ओढ्छ नेपाली समाजवाद नेपाली प्रगतिवाद नेपाली क्रान्तिकारी विदेशी भूमि सौदाबाजी र राष्ट्रवादीको आत्मनिर्भरताको अन्त्येष्टि रुन्चे लिपुलोक सुस्ता र माने भन्ज्याङ रुसो प्रकृति भोल्ला हुन् शेक्सपियर ट्रेजेडी भुलेर कमेडी रोद्धा हुन् देवकोटाको गदा र गुरु समान हुँदा हुन् पदार्थ विस्फोट र सृष्टि ईश्वरको चमत्कार अनि ब्ल्याकमेल ढुङ्गो रातो पेटो तातो पारिजात र झमकुमारीको सुन्दरता हिलो भ्यागुतो अनि फूल कमल त्यागियोस् अन्य बाघ रोजियोस् विकासवाद हाम्रो आघात कृष्णको लीला आदरणीय मित्र हामी तपाईँहरूको माझमा एकनारायण भण्डारीद्वारा रचित यी कविता वाचन गरिरहेका छौँ हरेक शनिबार यसै समय तपाईँहरूको माझमा कुनै न कुनै नौलो प्रस्तुति लिएर कार्यक्रम रंगरसमा उपस्थित हुने गरेका छौँ तपाईँहरूको माझमा समसामयिक विषयवस्तुहरू पनि हामीले पोखेका छौँ गत हप्ता शनिबार पनि 107 माधव जयन्तीको अवसरमा विश्व साहित्यिक मञ्च लमजुङद्वारा आयोजना गरिएको रचना वाचन कार्यक्रममा पनि यहाँहरूलाई हामीले आनन्दित तुल्याउन प्रयास गर्यौं यसैले कुनै न कुनै नौलो प्रस्तुति यहाँहरू समक्ष हामीले प्रस्तुत गर्ने गरेका छौँ अब भने यो अर्को कविता अमान्छे
4: मान्छे हुने प्रयासमा हिँड्दा हिँड्दै कहिले बालक बने कहिले विद्यार्थी कहिले असल बने कहिले नौटङ्की तर मान्छे बन्न सकिन मेरो मान्छे बन्ने रहर मेटिएन कहिले लाउरे बने कहिले व्यापारी कहिले शिक्षक अनि कहिले कर्मचारी तर नि मान्छे बनिन बालक बनेर सताए विद्यार्थी बनेर नपढी ठगे लाउरे बनेर एक सूर्य भई व्यापारी बनेर दुईको छ बनाए शिक्षक बनेर सिकाउन भन्दा थर्काए कर्मचारी बने के गरे अझै मान्छे बनिन मान्छे बन्न खेल खेलेर हेरे पिएर मस्त भएर हेरे रोएर हेरे हाँसेर झन धेरै हेरे बाबु बनेर हेरे आमा बनेर 9 महिना कोखमा भिरे मान्छे जन्माउन म आमा तर मान्छे बन्नै सकिन हाम्रो कहिले व्यापारी कहिले शिक्षक अनि कहिले कर्मचारी तर नि मान्छे बनिन बालक बनेर सताए विद्यार्थी बनेर नपढी ठगे लाउरे बनेर एक सूर्य भई व्यापारी बनेर दुईको छ बनाए शिक्षक बनेर सिकाउन

आऊ तिमी शीर्षको देशले जाऊ जाऊ भन्दैछ, विदेशीले आऊ आऊ भन्दैछ, भन युवा तिम्रो मनले के भन्दैछ, बाबु आमाको मन भारी पारेर श्रीमतीलाई दिएर सारेर मालिक बन्न छोडी नोकर बन्ने धाउन्नमा खेतबारी बाँझो राखेर रा, कस्तो आत्मनिर्भर बन्न खोज्दैछौ, बुढा बुढी गभा गफ गफमा, केटाकेटी रवाबमा अनि देश धराबमा। प्लास्टिकको चामल र विषाक्त तरकारी खुवाएर तिम्रो सन्तति मासिँदै गर्दा अलिकति नि पीड़ा बोध भएन है? तिमी पो कति सुरक्षित छौ र बन्द बाकासमा आई आफन्तलहरू आउँदा अपाङ्ग अपहेलित जीवन जिउँदा युवा नबनी देश बनिन्न, तिमीले नखनी खेत खनिन्न, एक युगमा एक युवाले बलिदानी दिनै पर्छ। अरूका लागि होइन पार्टीका लागि पनि होइन युवा, रगत र पसिना आफ्नै लागि बगाऊ, बेल्चा समाऊ, कोदारी समाऊ, अनि समाऊ खुर्पाहरू, फाँडा ऐजहरू र बनमाराहरू समाऊ, अन्नका दाना श्रम रोप, सिप रोप, अनि आएको मौका छोप, देशले जति जाऊ भनोस्, डलर दिनार खाऊ भनोस्, खेतबारी सबै बाँझो राखी रेमिटेन्समा बाँच भनोस्, तिमी फर्की तिम्रो ब्याङ्क सपार, म फर्की मेरो सपार्छु, तिमी र म भने देशको कसो नबल्ला, नेपोलियनले भने तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई असल डाक्टर दिनेछु, आऊ युवा फर्की आऊ, उजाड मातृभूमिले फुकार्दैछ, तिम्रा हाम्रा बलिया पाखुरीको पसिलो रापिलो अँगालो पर्खँदैछ, तिमी बिउ रोप, म गर्व धारण गर्नेछु, अनि एउटा साँच्चै देशभक्तका छोरो जन्मिनेछ, परिवेशलाई चिरेर खुकुरी भिरेर शानसँग फर्की आऊ, शानसँग फर्की आऊ। आदरणीय मित्रहरू, हामी एभेन्जेलसम्म तपाईँहरूको माझमा यो प्रस्तुतिहरू पोखिरहेका छौँ। एक नारायण भण्डारीद्वारा ढुङ्गा मान्छेहरू कृतिको यी कविताहरू सुनिरहनु भएको छ। अब भने तपाईँहरूलाई एउटा आनन्दित कविता दिँदै एकैछिन पक्षमा रहन चाहन्छु।

0: तेरा झुक्यौ म मर्ने हुँ मर्छु तर तिमी नराम्रो सित चुक्यौ।
1: पुनः नमस्कार छ आदरणीय मित्रहरू, आज त्यागनारायण भण्डारीद्वारा प्रकाशित ढुङ्गा मान्छेहरू भित्रका कविताहरू तपाईँहरूको माझमा मैले पस्किरहेको छु। यसै बीचमा एउटा प्रकाशकीय लेख जो गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य टुकादेवी पौडेल आचार्य अध्यक्ष हुनुभएका साहित्यकारले आफ्नो भनाई यसरी पोख्नु भएको छ यो पुस्तक प्रति। शुक्र साहित्य संगम सबैको साझा चौतारी हो, विचारहरूको बिसौनी हो, यसले तमाम साहित्यिक विचारको कदर गर्दछ। यसै सन्दर्भमा यसले तनहको नियमित प्रकाशन शुक्ल प्रभावको क्रममा कथा विशेषाङ्क 2066 विधा विशेष शुक्ल प्रभावको रूपमा प्रकाशन गर्ने तिथिको शुरूआत गरेसँगै भर्खरै निबन्ध विशेषाङ्क समेत प्रकाशन गरिसकेको छ। हामी साहित्य साधनामा छौ, साहित्यको पवित्र आँगनमा शुक्ल साहित्य संगम हामी सबै साझा प्रभारी पनि हो।

साहित्यका विभिन्न विधामा कृति प्रकाशन गर्नेदेखि लिएर अन्य साहित्य साधकका कृतिहरू प्रकाशनको जिम्मेवारी लिने यस्ता कार्य पनि शुक्ल साहित्य संगमका साहित्यिक गतिविधि हुन्। यस्तै पवित्र कर्महरू गर्ने सन्दर्भमा यसपटक शुक्ल साहित्य संगम तनहुँका सल्लाहकार कवि एकनारायण भण्डारीको ढुङ्गा मान्छेहरू कविता संग्रह प्रकाशन गर्दैछ। यो कृति हाम्रो प्रकाशनको 18 कृति हो। यो कृति प्रकाशनको जिम्मा दिनुभएकोमा उहाँप्रति शुक्ल साहित्य संगम परिवार आभारी छ। आफ्ना मनका कलिला अनुभूतिहरूलाई मुख्य विषयवस्तु बनाएर कवि रचना गर्ने कवि एक नारायण जीको यस कवि संग्रह भित्रका कविताहरू मूलत सामाजिक विकृति, राजनीति, भ्रष्टता, व्यङ्ग्य, निराशा, प्रकृति चित्रण, कुण्ठा, मानवता, प्रेम, विद्रोह आदि जस्ता विषयवस्तुमा आधारित देखिन्छ। यस संग्रहमा पनि भण्डारीका 65 कविताहरू समावेश गरिएको छ। कविताहरूलाई सूचीकृत गर्ने क्रममा शब्दकोशीय क्रमलाई अवलम्बन गरिएको छ। यसमा शब्द संग्रहित कविताहरूले काव्य साधनमा लागेका साधकहरूलाई काव्यको आनन्द र अनुसन्धानका गाथाहरूलाई सन्दर्भ ग्रन्थको परिवृत्ति गरोस् भन्ने अपेक्षा राख्छ। पाठक वृन्दमा वैचारिक विद्वताको विकास गरोस्, यहाँको साहित्यिक यात्रा सफल रहोस्, कृति सफलताको शुभकामना। टोका देवी प्रौढेल आचार्य अध्यक्ष शुक्ल साहित्य संघ पोखरा जो वर्तमान समयमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि हुनुहुन्छ। आदरणीय मित्रहरू, अब म यो विचार प्रस्तुति पछि फेरि तपाईँहरूको माझमा अर्को कविता प्रस्तुत गर्न चाहन्छु। चुनाव शीर्षकको यो कविता। चुनाव, हिजो जस्तो चुनाव फेरि आयो। चुनाव कस्तो चुनाव? अनौठो चुनाव। उही हिजो जस्तै चुनाव हरेक 5 वर्षमा दोहोरिन्छ। चुनाव हरेक 5 वर्षमा भट्टी खुलिरहन्छन्, रक्सी बिग्रिरहन्छन्, मासु बिग्रिरहन्छन्, रक्सी र मासु सँगै हरेक नेपालीका भविष्य बिग्रिरहन्छन्। हिजो अलिकति बिगे, आज अलिकति बिग्छन्, भोलि अलिकति बिग्नेछन्। अलिकति परमा, अलिकति बरुवामा, अलिकति मासुमा, अलिकति रक्सीमा, अलिकति पैसामा, अलिकति पेट्रोलमा युगौं युग बिगेपछि सपना पूर्ण देख्छन् नेताहरू। हिजो जस्तै बुढा नेताहरू, आश्वासन बाँड्ने नेताहरू, सपना बाँड्ने नेताहरू, पूरा गर्नै नसक्ने कसम खाने नेताहरू, कोही पुराना नेताहरू, कमाउन पल्केका नेताहरू, किन्न पल्केका नेताहरू, बिक्ने जनता पाएर मक्खा छन्। इतिहास दोहोऱ्याउने चाहमा रम्दैछ। बुढो उमेरले होइन विचारले हुन्छ, युवा उमेरले होइन विचारले हुन्छ। कोही दलका नेता, कोही स्वतन्त्र नेता, कोही दल बदल्ने नेता, कोही अवसरवादी नेता, कोही पार्टी बदल्ने नेता, कोही पैसाले टिकट किन्ने नेता, कोही धाकले टिकट पाउने नेता, कोही अर्को नेतालाई हराउने योजनाको नेता, थरी थरीका नेता, अनेक नेता, सबै चुनावमा धकेलिएका नेता। आएका हरेक चुनावमा अनेकको सपना बाँडिए। पहिले सिङ्गापुर बन्यो देश, पहिले स्विजरल्याण्ड बन्यो देश, पहिले मेट्रो रेल दौडियो नेपालमा, कहिले धनी गरिब समान भए नेपालमा, कोही चेली बला बलात्कृत भएनन् नारामा, तर नेपाल नेपाल कहिले बनेन, नेपाललाई नेपाल बनाउने कहिले कुनै नेता जन्मेन। लोकतन्त्रको खोल निकै ओडियो, गणतन्त्रको खोल निकै ओडियो, जनतन्त्रको खोल निकै ओडियो। यी लोकतन्त्र, गणतन्त्र, यी लोकतन्त्र, जनतन्त्र 8 आचार्य बोराइछन्, बाचा गरिरहन्छन्, कसम खाइरहन्छन्, चुनाव जितिरहन्छन् र जनतालाई पङ्गु बनाइरहन्छन्। जाग जनता जाग, पैसा पनि दिए लिनु, रक्सी पनि दिए दनगाउनु, मासु पनि दिए चपाउनु, आश्वासन नि बताइदिनु, पेट्रोल पनि लिनु, तर भविष्य सोचेर विचार गर्नु, नारायणको हो र नरदामको हो। यस्तै अर्को प्रस्तुति छेपारो र मान्छे शीर्षकको यो कविता। छेपारो र मान्छे उस्तै उस्तै लाग्छ, जीव विज्ञानको हेराइ अनौठो लाग्छ। सुघोषित विवेकशील मान्छे, मान्छे कम पशु बढी त्यसैले जीव विज्ञान, वा कहाँ एउटै हुनु छेपारो र मान्छे, यो मान्छेको प्रश्न। तर छेपारो घोचो समाइरहन्छ, बेला बेलामा रङ बदलिरहन्छ, शत्रु आए पुच्छा छोडेर झुक्याइरहन्छ। कस्तो आश्चर्य छेपारो हो, मान्छे त्यस्तै छ, कहिले घोचोको रटान, कहिले रङहरूको छटान, स्वार्थ प्रेरित विचार घगडान, छेपारो झ्यालपात काट्नैमै मस्त, मान्छे अर्काको कुरा काट्नैमै मस्त, कर्तव्य विमुख वा मान्छे आइरहन्छन्, भवितव्य जस्तो सुकै होस् राखिरहन्छन् मन्तव्य, उस्तै लाग्छ आहारको खोजीमा झम्टी झम्टी छेपारो र मान्छेको गन्तव्य। आदरणीय मित्रहरू, हामी तपाईँहरूको माझमा यी प्रस्तुतिहरू पस्किरहेका छौँ। करिब करिब हामी कार्यक्रमको अन्त्यतिर आइपुग्दा पुनः तपाईँहरूको माझमा 2 कविता पस्कन चाहन्छु। 15 शीर्षकको यो कविता। 15 को त आज मेरो छिमेकीको लोसार शुभकामना, उसको लट्टेर त्यसको भट्टीको बास, पोल दरबारको चुस्की, नव यौवानका नशालु नयन, न्यू दरबारको यात्रा, मेरो बाउ, उसको पो ससुरो, वृद्धाश्रमको बास, रूपान्तरण, तिमी तपाईँ हजुर र अङ्ग्रेजीको यु ब्युटी पार्लर, आँखी भुयौँ र जुवाको छटाई, बुद्धको देश, अहिंसा, पशु बलि, विरोधवास, हेर्छु हातको औला लामा छोटा छन्, हेर्छु मान्छे पनि त अग्ला होचा छन्, हेर्छु कोही काला छन् अनि कोही गोरा, शुक्रकीर भण्डार भण्डारणमा साटिएका जस्ता, जमिनमा लेग बेसीसम्म परेका गरा, अनेकतामा एकता, घण्टाउगे घाम्पेको वर्चस्वको लीला, सेतो टिका गोरेबहादुर अनि दशैं, मुस्लिम रातो टिका, मोहम्मद मोहसिन, कारेसो छोडेको
समाजवाद कम्युनिस्टले खोजेको लोकतन्त्र गोरीबहादुर मोहसिन जस्तै हास्यास्पद बाल लीला उसको यौन लीला उनको खुला मुख राल अनि सेतो पानी अभिनय भौतिकी दूरीको लगौटीको खनको र आँगनको छेउ र गर्भदान प्रसव वेदनाको उपज छोरीको जन्म विभेदको पराकाष्ठा संवैधानिक या लोकतन्त्रको सुन्दरता मध्यावधि चुनाव तिम्रो तन्त्र तिम्रो वाद तिम्रा दर्शन तिम्रा आदर्श तिम्रा सिद्धान्त ऊर्जस्तै घिनाउनु प्राणी न हाँसेको चाल न कौवाको विचित्र तिम्रो मेरो दर्शन स्वार्थको यौन रोगी मेरो प्रेमी जस्तै एक थाल भात एक थाल कुर्सी मगर सड्केको मेरो नाता पागल नेताको पुच्छर समाई बदरणी तर्ने हनुमानी म मेरो राष्ट्रियता अब कार्यक्रमको म अन्त्यतिर यो प्रस्तुति पर्दा च्यातिएको यो कविता पर्दा एउटा सीमा रेखा अलिकता धोका जालसाजी फेरब र यथार्थ च्यातिएको बादल पछिको न्यानो घाम पर्दा फाट्नुको मजा काला बादल उगो पर्दा पानी पर्दाको क्या मजा बसन्ती पर्दा रूप रस गन्ध नै फरक प्राकृतिक जीवन न पर्दा वा क्या मजा अहिले जन्मी जादुई पर्दा झुक्याएर पर्दा लगो कति छपोस त्यो लज्जा पर्दामा छापिए किनारी निरी वा मर्यादा पर्दा नि आजकल त फेरिएपछि आधुनिकताको नाममा देशको पर्दा धर्मको पर्दा जातको पर्दा अनेक छन् पर्दाहरू सुकिला पर्दाहरू काला पर्दाहरू रङ्गीन पर्दाहरू बुर्का र घुम्टेका पर्दाहरू च्यात्न हतार गर्नेहरू च्यात फाल हुर्याउ हरेक पर्दाहरू तर जीवितै राख घृणाका पर्दाहरू विकासका नामका झुटा पर्दाहरू झिक्याइएका सपनाका पर्दाहरू तिम्राती आश्वासनका राता पर्दाहरू स्वार्थका काला पर्दाहरू पद लोलुपताका जुवा बुट्टे पर्दाहरू कसले सुनोस् कसले बुझोस् हरियो पर्दा भित्रको कोइलीको कुहु सेतो पर्दा भित्रका काला कर्तुदहरू स्वार्थी मन मतियारहरू के देखुन आमाका फरिएका पर्दाहरू आँसु पसिना पुछेका मधुत्रका पर्दाहरू जब जन्मे एनजिओका पर्दाहरू युरोपका पर्दाहरू डलरका पर्दाहरू भारूका पर्दाहरू आमाको फरिया मजुत्र र चोली दुर्गन्धित लाग्न थालेको छ बिन्ती छ च्यात अहमका पर्दाहरू सत्ता लिप्सका काला पर्दाहरू खोला विकासका कम्पनीहरू बन्द गर आश्वासनका भट्टीहरू खोला पर्दा कम्पनी निर्माण गर्न लगाऊ नेपाली जातिका रङ्गीन पर्दाहरू नेपाली जातिका रङ्गीन पर्दाहरू आदरणीय मित्रहरू यति नै तपाईँहरू माझमा कार्यक्रम रङ्गरसमा रहेर एकनारायण भण्डारीको ढुङ्गा मान्छेहरू भित्रका यी कविताहरू प्रस्तुत गरे आगामी हप्ता पनि तपाईँहरूको समक्ष यही कार्यक्रममा फेरि नौलो प्रस्तुति लिएर उपस्थित हुने आशा गर्दै तपाईँबाट हराउन चाहन्छु जय साहित्य जय भाषा।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी? तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
3: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाउ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरुष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टिमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम, दर्ता शुल्क 8,000+1,000।
3: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपियाँ कप मेडल र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
3: टिम दर्ता शुल्क 2,500+500, पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
4: खेलाडी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98463-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्र लम्जुङ। आयोजक कन्या देवी क्लब मर्चान्ती गाउँपालिका चार मिप्रा लम्सु प्रवर्धक मर्चान्ती गाउँपालिकाको कारणले भूलभुले लम्सु सह प्रवर्धक मर्चान्ती गाउँपालिका चारको उडा कारणले ताघ्रिङ लम्सु खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू रितु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खास कुस हो? न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो त यार, दामी नदेखिने त कुरै भएन नि।
3: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
1: हो। यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी शहर 2, त्रिवेणी टोल, लम्सुङ। सम्पर्क फोन नम्बर 0664520340, 98460074363 र 98461806608।
4: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
5: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
5: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।

0: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
1: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठा पाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560445401 र 98261737799
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुजादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 गोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
5: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
8: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच प्रभाव पर्दो प्रविधिको साथी
9: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560445783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ
10: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजया दशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौं

0: पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000 प्लस 1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टिम दर्ता शुल्क 2,500 प्लस 500 पुरुष टिम दर्ता 2,083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म महिला टिम दर्ता 2,083 असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल 2,083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यस पटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-34821 र 97475-1583 खेल मैदान मर्स्याङ्गी गाउँपालिका 4 निप्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्गी गाउँपालिका 4 निप्रा लम्सुङ प्रवर्धक मर्स्याङ्गी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङ्गी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ
2: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
3: हो त है आमा बरु कहाँ जाने भन्नु त
2: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
5: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लम्जुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 066-520-004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस
6: को दिन बिहान 11 बजे चरक मेमोरियल हस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषद रोग विशेषज्ञ डाक्टर बसंत ढुंगान आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
7: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
6: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
8: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846567654।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लम्जुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लम्जुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाइ सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी शहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी शहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लम्जुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार, मसेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शनिबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनास, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहल बेसी शहर 7 लम्जुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला।
3: गोपाल परियार सचिव संचालक समिति।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
0: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
4: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
9: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसै भइन।
10: बुवा चिप नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
9: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
10: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
11: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
12: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
13: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नलानी गरी फर्किएको नि बहिनी।
12: अब के गर्नुहुन्छ त दाई?
13: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
12: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ।
14: नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लम्जुङ टोपाइट सरद बराल सम्पर्क नम्बर 98560445401 र 98261737799
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राबिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीतहा नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपुत कस्तुरी टोल चितवन।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467 56604।
4: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरुका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरुले कार्तिक 6 गते बेलुका सम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका साथ भलुवाटार लम्सुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्जुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्जुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाइ सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लम्जुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र शनिबार मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनास दोर्दी र दूध पोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहल बेसी सहर 7 लम्जुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला।
3: गोपाल परियार सचिव संचालक समिति।
0: विष्णु कन्या देवी कप 2083। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लम्जुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद रू 115,015 कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम। दर्ता शुल्क 8,000 प्लस 1,000।
0: महिला तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद 20,020 रुपया कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र।
0: टीम दर्ता शुल्क 2,500 प्लस 500। पुरुष टीम दर्ता 2,083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2,083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2,083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाड़ी संख्या 7 प्लस 3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98463-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्सुङ। प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो। मित्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ।
4: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98165-8520, 98066-66162 र 0665-21381। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्सुङ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसीसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-60-290।
6: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी, बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 9956-45-700।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जु। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465444 र 98467915।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो। जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुर बुबा, बेसी सहरमा आकर्षक, गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लम्सुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98466 34821 र 97475 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्जुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्जुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ अहिले दिउँसोको 2 बज्यो
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं बेसी शहर चामे सड़क संचालनमा आएको प्रसंगबाट। बाढ़ी पहिरोका कारण विगत 6 दिनदेखि अवरूद्ध बेसी शहर चामे सड़क संचालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थोपिएको ढुंगा माटो हटाएपछि सड़क संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण बेसी शहर चामे सड़कका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सड़क भाँसिएको थियो। सड़क संचालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेश सभा सदस्य एवं कांग्रेस लमजुङका पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराएकोमा लमजुङका नेता कार्यकर्ता क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराएर महाधिवेशनमा सहभागी हुने अवसर प्रदान गरेकोमा पौडेलले लमजुङ कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ता क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको हो। उहाँले आफूलाई प्राप्त भएको मतलाई केवल निर्वाचनको परिणामका रूपमा मात्र नभए आफूप्रति व्यक्त भएको विश्वास सद्भाव र समर्थनका रूपमा लिएको बताउनु भएको छ। निर्वाचनको क्रममा साथ सहयोग र समर्थन गर्ने सबैप्रति आफू सदैव ऋणी रहने पौडेलको भनाइ छ। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि पौडेलले आफूलाई विश्वास गरेर मत दिने सबै प्रतिनिधि तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई इमानदारीतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मनाङमा बाढ़ी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीले स्थानीयवासी संघको सहकार्यमा बाढ़ी तथा डुबानका कारण प्रभावित क्षेत्रको बासिन्दाको जनजीवन सामान्य बनाउने कार्यमा निरन्तर सहजीकरण गर्दै आएको छ। डिस्याङ गाउँपालिका 4 मा बाढ़ी तथा डुबानका कारण प्रभावित घर तथा होटलहरूबाट सामान निकाल्ने तथा प्रभावित क्षेत्रको सरसफाई गर्ने कार्यमा इलाका प्रहरी कार्यालय हुम्देका प्रहरी कर्मचारीहरूले स्थानीयवासीसँग निरन्तर सहकार्य गर्दै आएका छन्। यसैगरी हाल चामे बजार स्थित घट्टे खोलामा बाढ़ीका कारण बगाएको विद्युत पोल स्थानीयवासीको सहकार्यमा पुनः स्थापना गरी विद्युत सेवा संचालनमा ल्याउने कार्यमा समेत नेपाल प्रहरीले सहजीकरण गरेको छ। बाढ़ीपछिको पुनर्स्थापना तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्यमा स्थानीयवासी संघको समन्वय र सहकार्यलाई नेपाल प्रहरीले निरन्तरता दिइरहेको छ। कुनै समय लमजुङका चलचित्र हलहरू दर्शकको भीड़ले भरिन्थ्यो। नयाँ चलचित्र प्रदर्शनमा आउने बित्तिकै टिकट काट्न लामो लाइन लाग्थ्यो। बेसी शहर, सुन्दर बजार, भोरलेटार, भोटे ओडारको फूलबारी लगायतका स्थानमा संचालन भएका चलचित्र हलहरू मनोरञ्जनका प्रमुख केन्द्र थिए। तर पछिल्लो समय प्रविधिको विकास, टेलिभिजन, मोबाइल, इन्टरनेट तथा डिजिटल माध्यमको विस्तारसँगै चलचित्र हेर्ने शैली परिवर्तन भएको छ। यसको प्रत्यक्ष असर जिल्लाका चलचित्र हलमा परेको छ। अहिले लमजुङका पुराना चलचित्र हल बन्द भइसकेका छन्। सुन्दर बजार नगरपालिका 7 को शान्ति चलचित्र मन्दिर 2049 सालतिर स्थापना भएको थियो। तत्कालीन संचालक नवीन श्रेष्ठका अनुसार कुनै समय उक्त हलमा दैनिक 300-400 सम्म संचालन हुन्थे। टाढा टाढाबाट दर्शक चलचित्र हेर्न पुग्ने गर्थ्यो। तर द्वन्द प्रविधिको विकास र घट्दो दर्शकका कारण विक्रम सम्वत 2001 71 फागुन 18 गतेदेखि उक्त हल बन्द छ। जिल्लामा पुरानो चलचित्र हलका रूपमा बेसेशहर नगरपालिका उडा नम्बर 8 मा रहेको अन्नपूर्ण चलचित्र मन्दिर भने अझै सञ्चालनमा रहेको छ। संचालक प्रकाश दनाईका अनुसार अहिले हलमा कुनै दिन 5-15 जनासम्म मात्र दर्शक पनि हुने गरेका छन्। मोबाइल र इन्टरनेटबाटै चलचित्र हेर्न सकिने भएपछि हलमा दर्शक घटेको दनाई बताउनुहुन्छ। पुरानो पहिचानसँग जोड़िएको हललाई आधुनिक सुविधा थपेर निरन्तरता दिने उहाँको सोच छ। प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेको बेला जिल्लाको पुरानो चलचित्र हल जोगाउने चुनौती भने कायमै रहेको छ। लमजुङको दोर्दी गाउँपालिका उडा नम्बर 1 मा पर्ने बिग्रे गाउँदेखि लामिस्वारासम्मको ग्रामीण सड़क खण्डमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा वृहत सामूहिक बाटो सरसफाई अभियान सम्पन्न भएको छ। हालैको अविरल मनसुनी वर्षा र बाढ़ी पहिरोका कारण सड़क छेउछाउमा उम्रेका झारपात खसेका सानातिना ढुंगा र बगाएर ल्याएको हिलोका कारण बाटो निकै साँघुरो र जोखिमपूर्ण बनेपछि स्थानीय युवा तथा आमा समूहको अग्रसरतामा उक्त सामाजिक कार्य गरिएको हो। गाउँको विकास र सहज यातायातका लागि आफ्नो गाउँ आफै बनाऊ भन्ने भावनाका साथ एकजुट भएका स्थानीय बासिन्दाहरूले बिहानीदेखि कोदालो हँसिया र बेलचा बोकेर सड़क सफा गरेका हुन्। सबैको सामूहिक श्रमदान र साझा सहकार्यका कारण बिग्रिएको बाटो अहिले सफा र सवारी साधन गुड्नका लागि निकै सहज बनेको छ। स्थानीय स्तरमा हुने यस्ता रचनात्मक कार्यले गाउँमा आपसी भातृत्व र एकताको बलियो सन्देश प्रवाह गरेको छ। गोरखाको पालुङटार नगरपालिकाको ऐतिहासिक गरिमा र पहिचानसँग जोड़िएको प्रसिद्ध 12 लीग लीग दौड़ आगामी असोज 29 गते आयोजना हुने भएको छ। पालुङटार नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको आधिकारिक सूचना अनुसार यस ऐतिहासिक प्रतियोगितालाई भव्य व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि नगरपालिकामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि सरकारवाला तथा सम्बन्धित पक्षहरूको सहभागितामा एक विशेष सघन छलफल कार्यक्रम गरिएको छ। उक्त छलफलले लीग लीग दौड़को तयारी व्यवस्थापन तथा विभिन्न पक्षहरूबीच प्रभावकारी समन्वय कायम गर्नका लागि एक 7 सदस्यीय सहजीकरण समिति समेत गठन गरेको छ। गठित समितिले प्रतियोगितालाई भव्य रूपमा सञ्चालन गर्न विभिन्न क्षेत्रसँग आवश्यक सहकार्य गर्ने जिम्मेवारी पाएको छ। नेपालको इतिहासमा राजा छनौट गर्ने परम्परागत ऐतिहासिक थलोका रूपमा चिनिएको लेग्लिग कोटको यो दौड़ चेपे नदी र मर्स्याङ्गी नदीको पवित्र दोफान चेपे घाटबाट विधिवत रूपमा शुरू हुनेछ। धावकहरूले चेपे घाटदेखि समुद्री सतहबाट करिब 1437 मिटरको उचाइमा अवस्थित ऐतिहासिक लेग्लिग कोटको दरबारसम्मको 13.8 किलोमिटर लामो चुनौतीपूर्ण दूरी पार गर्नुपर्नेछ। यो प्रतियोगिता केवल खेलकुद मात्र नभई पालुङटार र समग्र गोरखा जिल्लाको पर्यटन प्रवर्धन गर्ने साहसिक खेलकुदको विकास गर्ने र ऐतिहासिक पदमार्गका रूपमा यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मुख्य उद्देश्यका साथ निरन्तर आयोजना हुँदै आएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशैभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिलो गरी जून 19 मनसून भित्रै पनि एल निनो प्रभावका कारण एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। भर्खरै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर ठूलो वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। हवस् त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
3: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
2: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
3: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
2: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
3: डोको, थुन्से, नाङ्लो लगायतका घरायसी सामग्री पनि पाइन्छ।
2: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
3: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोपाइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 98 60 74 48 59 र 97 4 64 40 765।
4: आइसा, के गर्दैछौ तिमी?
5: ए रिता, तिमी पो?
4: म त टिभी हेर्दैछु। वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
5: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
4: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास जाने बाटो, लङझुङ। प्रोपाइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 98 560 45 779।
7: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।
8: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा, 14 नम्बर गल्ली, फोन नम्बर 066-520-004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस दोस्रो दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गान आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा कामने छोप्ने डर
8: 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु

0: पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी

0: ६८ ४५४ घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म अन्ठानब्बे चार ६७ छपन्न ६०४
1: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक छ गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक छ गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक सात गते बिहान पाँच बजे शील ग्रहण गर्ने, कार्तिक आठ गते बिहान साढे पाँच बजे शील ग्रहण गर्ने, कार्तिक नौ गते बिहान तीन बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सु। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ। बीसौं कन्या देवी कप 2083। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जुङको विश्वौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 कप मेडल र प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम। दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू। प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र।
0: टीम दर्ता शुल्क 2,500+500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
1: खेलाड़ी संख्या 7+3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। एक पटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रू 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारी का लागि सम्पर्क नम्बर 98468098 98458 2221 97475183। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लमजुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लमजुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लमजुङ। खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा गाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने विवरण जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9847654654।
4: नोट मौनव्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका साथ भलुवाटार लम्सुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ।
1: हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्जुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्जुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाई सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लम्जुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शिवनीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लम्जुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.np मा हेर्नुहोला।
3: गोपाल परियार, सचिव संचालक समिति।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
5: एक नब्बे थोप्लो चार। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
6: अहिले साँझको 5 बज्यो।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाइ सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शिवनीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनास, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला।
3: गोपाल परियार सचिव संचालक समिति।
7: उम्मेदवारको मनोनयन पर्सि सोमबार हुने यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समुदाय बीच समूह बीचको लडाईँले हजारौं मानिस विस्थापित। प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाँकी। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर भन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जून 19 मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो। अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुसपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिजन्य निर्माण सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यमा आय भएका नागरिकलाई अस्थित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमा स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। कांग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मञ्चमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मञ्चमा 30 जना स्वास्थ्य कर्मी सहितको 5 वटा हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्ने छन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 वटा पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुँगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जल विद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो बाढ़ीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुखयाममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ अब विदेशको खबर यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ द्वन्द प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ विश्व खाद्य कार्यक्रम डब्ल्यूएफए का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोगी क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन् यस वर्षकै उच्च तथ्याङ्क हो यो डब्ल्यूएफएको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन् खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गइरहेछ भन्ने कुरालाई दर्शाउँछ पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको डब्ल्यूएफपीले जनाएको छ यसका लागि आफूलाई 10 करोड़ 90 लाख अमेरिकी डलर अर्थात झण्डै 16 अर्ब 85 करोड़ रूपियाँ आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ अब खेल खबर जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो पाकिस्तानले रजत पदक जितेको छ यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हरायो दक्षिण एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो बाँकी विभागबाट पनि केही दिनमै हट्ने यस वर्षको दशैं घमाइलो हुने अनुमान नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी यमनमा सरकारी फौज र हुती समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित र प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओइ हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खास कुछ हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
3: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
1: ए यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
3: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल, नमसुङ। सम्पर्क फोन नम्बर 0665203040, 9846074363 र 9841188608।
2: ओहो हेड सर, टाढैको सायद हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ।

0: सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091। किन हाँस्याउ नि बुढा, तुलाई फर्किने गरी?
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका।
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।

0: साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98565435।
2: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आज खेर ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
3: स्वरको साथ लयको मन, यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 98422031। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरबोटमा पनि शाखा रहेको जानकारी गराइन्छ।
4: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
5: ल टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
4: बार्बर सप लेडिजको लागि पनि
5: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
6: बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97627848848 र 98135695915।
4: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
7: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
8: प्रोप्राइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98407787।
0: सुनिता आ गर त
4: भोके, मेरो दास सबै किराले खाएको छ।
0: गर न के, आ गर, म हेर्छु। आ छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
4: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
9: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
10: भूपुशैलिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
9: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
10: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
11: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
12: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
11: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
12: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
11: ल त, म पनि त्यतै जाने भए।
13: बुढाथोकी ब्रदर्स सप्लायर्स टुडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टुडीबार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
1: सम्पर्क मोबाइल नम्बर 98-560-45-141 र 98-636-52-615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
14: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
15: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
16: सानो कुनामा पनि के को पिर गरेको ढुमस।
15: खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
16: बुद्ध डिजिटल छ नै छ नि, झिगे खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
17: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98-560-46-466।
10: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
12: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
18: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
12: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
10: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
17: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
10: सम्पर्क नम्बर 98-462-18-202 र 98-403-19-789।
17: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
10: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
19: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त? आमा, सिरा बजारको दैलो लजन रेस्टको जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुगोर पनि एमआरपी नै पाइन्छ।
3: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्क बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टुरेन्ट, बेसी सहर नगरपालिका 8, सेरा बजार, कामच्छे फर्निचरको आडेमा। सम्पर्क फोन नम्बर 0665208733, मोबाइल नम्बर 9811420369।
7: बुढी, ए बुढी, किन ल्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
20: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 गोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
21: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665213181। दीपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
22: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई।
23: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
22: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
23: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
22: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
24: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8, प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
25: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती।
26: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
27: त्यसको लागि त गलेगाउँ होटल छ नि।
28: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
26: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
28: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
24: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
26: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाईफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, बेसी सहर 8, लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849993740।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड होल्डिङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सायद मृत्यु जिन्दगी भन्दा बढी मलाई खोज्दैछ। जाँदैछु टाढा,
1: तिमी टाढा जाँदैछ, तर ती भन्दा नजिक मेरो अरू कोही छैन, जीवन र मृत्यु जस्तै।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर्स सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: अहिले साँझको 6 बज्यो।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
7: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
8: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको रौनक।
9: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक अलोक दुईटै यहाँ चाहिँ निस्किएको छ।
7: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
8: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिला गरी जुन 19 तारीकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
8: बाढ़ी पहिरोका कारण 6 अवरूद्ध लम्जुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढ़ी पहिरोका कारण अवरूद्ध बेनी जोमसुम कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। मेग्दी खण्डको मालढुङ्गादेखि खासासम्मका 46 भन्दा बढ़ी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर, लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
7: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा आएको पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाको र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवडा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुङ्गाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढ़ाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढ़ाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढ़ी र पहिरोको कारण म्याग्दीमा 7 ज्यान गएको छ भने 2 अझै बेपत्ता छन्।
8: मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 आएको हावाहुरीले उहाँका 3 टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजन पुडा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदुरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 टन भन्दा बढ़ी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
7: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 यात्रु लिएर नेपालगंजबाट काठमाण्डुतर्फ गुडिरहेको बस बिहान विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको यस मोडमा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी कोहलपुर 10 का एकेन्द्र राज रेग्मी, नेपालगंज महानगरपालिका 7 का कृष्ण कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 का निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
8: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: एनबीएल सर्वसुलभ आवास कर्जा
17: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
16: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
17: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
16: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
17: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
16: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
17: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
18: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी सहर चामे सड़क खुल्यो, बेनी जोनसोम कोरोला सड़क मरमतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने लगायतका खबर प्रस्तुत गरे।
8: जापानिज इन्सेफ्लाइटिस अर्थात जीई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जीई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। तीमध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरैजसो कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको एक मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकाले 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
7: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2,409 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठरोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
8: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
7: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराट भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको थियो। बाढ़ीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ।
8: असोज 2 गतेदेखि शुरू भएको 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धन धान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामना सहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 वटा थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 जना सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
7: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित
8: शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।

0: दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: मां को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ। स्ट्राटस भनेर चिनिने एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लण्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसए को नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बाट बढ़ेर 1.20 पुगेको देखाएको छ। यसमा लण्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1,00,000 7.08 बढ़ेर 12.43 पुगेको छ। यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ। यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ। बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको यो 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको छ। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्वमा केन्द्रित छ।

दशैंको रौनक शुरू हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास छाएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ, यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

असोज कृष प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मको 16 दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात 16 श्राद्ध पर्छ। पितृपक्षको 16 दिन भित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जितिया

सप्तमी को दिन अर्थात हिजो व्रतालु महिला नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एक छाक मात्र खाने परम्परा छ। जसको सासु वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात आजको दिन भने पूर्ण निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदय भन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

चोर श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमूतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्व तीज सँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड़ मरिस र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्। तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाड़तिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ। तर मधेसतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन। तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा भने धेरै ठाउँमा जीवित छ।

0: कुनै समयमा मिठो मसिनो खानका लागि दशैं तिहार फागु छठ लगायतका चाड पर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई स्वर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष, र जितियामा पनि दुईटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा सधैँ छ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुईटै यहाँ चाहिँ निस्किएको छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय लोक मान्यता सहित जितिया पर्वको रौनक।
2: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: शांति र विकास का लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
1: बोली पार्टी छ कपाल भने यस्तो बिग्रेको
2: ल टेन्सन किन हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि
1: बार्बर सप लेडिजको लागि पनि
2: हो बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ हाइलाइटिङ स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट
0: बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक प्रोप्राइटर विनय ठाकुर सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915
1: सुन्नुहोस् न दाई म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो कुन होटेलमा बस्ने होला
3: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि
1: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ त्यसको लागि केही छुटको व्यवस्था त होला नि है
3: हो नि लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ
4: हजुर हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्गानिक खाना र आरामदायी बाथको व्यवस्था रहेको छ लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ
1: स्वादिष्ट स्वस्थकर खाना हाई स्पिडको इन्टरनेट वाइफाई तथा शान्त वातावरणमा बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल बेसी सहर 8 लक्ष्मी नारायण पुस्तकालयबाट भित्रपट्टि प्रोप्राइटर ओम प्रकाश गुरुङ सम्पर्क फोन नम्बर 98-4-99-59-347

0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
4: आज बजार जाँदा कहाँ खाना खाने हो त आमा? चिया बजारको दैलो लजन जस्तो जाउन, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ। अनि खाजा पनि राम्रो छ र नि? हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
5: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोरमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टो, बेसी सहर नगरपालिका 8 सेरा बजार, कामत्से फर्निचरको आडेमा। सम्पर्क फोन नम्बर 0665208033, मोबाइल नम्बर 9811420369।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। खुला सथर गाउँपालिकाद्वारा पोखरामा संचालित एकीकृत सेवा प्रवाह शिविर सम्पन्न, अन्तिम दिन 40 सेवाग्राही लाभान्वित। बाढ़ी पहिरोका कारण 6 दिनदेखि अवरूद्ध बेसी शहर चामे सड़क सञ्चालनमा, दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज। लमजुङको मध्य नेपाल नगरपालिका 2 पिप्लेमा स्थानीय हाट बजार सञ्चालन, हाट बजारमा स्थानीयको आकर्षण बढ़्दो। लमजुङका 6 विद्यालयमा 15,57,000 को बालोद्यान निर्माण, बालबालिकाको पढ़ाईसँगै सृजनात्मक गतिविधिमा सहभागी हुन अवसर पाउने अपेक्षा। र लमजुङको सिनेमा संस्कृति संकटमा, अन्नपूर्ण हलले धान्दै विरासत।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651-381। दिपा सुन्चादी पसल विश्वह नगरपालिका 8 नारायणी स्थान लमजुङ।
0: समाचार अब विस्तारमा। लमजुङको कोलासोथार गाउँपालिकाद्वारा कास्कीको पोखरा महानगरपालिका उडान नम्बर 12 स्थित पैको तमु समाजमा संचालित एकीकृत सेवा प्रवाह शिविर शनिबार सम्पन्न भएको छ। नागरिकलाई घर दैलोमै सहज, छिटो र प्रभावकारी सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गरेको थियो। शिविरको शनिबार समापन गरिएको हो। शिविरको अन्तिम दिन शनिबार सामाजिक सुरक्षा भत्तातर्फ उडान नम्बर 7 का 3 जना र उडान नम्बर 9 का 1 जना गरी 4 जना लाभग्राहीले सेवा लिएका छन्। यस्तै राजस्व संकलनतर्फ 11 जना सेवाग्राहीले सेवा लिएका छन्। व्यक्तिगत घटना दर्ता तथा सिफारिश सेवा अन्तर्गत उडान नम्बर 8 बाट 17 वटा र उडान नम्बर 9 बाट 8 वटा गरी 25 वटा सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ। यसरी अन्तिम दिन सामाजिक सुरक्षा, राजस्व, व्यक्तिगत घटना दर्ता तथा सिफारिशतर्फ गरी कुल 40 वटा सेवा प्रवाह गरिएको हो। गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले पोखरामा शिविर सञ्चालन गरेको हो। शिविर अवधिभर सेवा लिन उपस्थित नागरिक तथा शिविर सफल बनाउन खटिएका जनप्रतिनिधि एवं कर्मचारीलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ। बाढ़ी पहिरोका कारण विगत 6 दिनदेखि अवरूद्ध बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण बेसी शहर चामे सड़कका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सड़क भाँसिएको थियो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका दुई पिप्ले बजारमा शनिबार स्थानीय हाट बजार सञ्चालन गरिएको छ। हाट बजारमा स्थानीयको आकर्षण बढ़ेसँगै किनमेल गर्नेको भीड़ लागेको थियो। हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी फलफूल तथा विभिन्न कृषि सामग्री बिक्रीका लागि राखिएको थियो। स्थानीय उत्पादनसँगै रैथाने खानाका परिकार समेत बिक्रीका लागि राखिएको थियो। स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने किसान र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क बढ़ाउने तथा स्थानीय बजार प्रवर्धन गर्ने उद्देश्यले हाट बजार सञ्चालन गरिएको हो। हाट बजारले स्थानीय किसानलाई आफ्ना उत्पादन बिक्री गर्न सहज हुनुका साथै उपभोक्ताले स्थानीय उत्पादन सहज रूपमा खरिद गर्ने अवसर प्राप्त गरेका छन्। पूर्ण बहादुर सुनारको स्मृतिमा राज शान्ति फाउण्डेशनका संस्थापक राज शान्ति सुनार र उहाँकी पत्नी शान्ति सुनारले मानव सेवा आश्रम लमजुङलाई खाद्यान्न सहयोग गर्नुभएको छ। लमजुङको सुन्दर बजार नगरपालिका नौ भोटे उडार घर भई हाल बेलायत बस्ती आउनुभएका सुनार दम्पतीले सोह्र श्राद्धको अवसरमा बुबाको सम्झना र सम्मानमा आश्रमलाई खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो। राज शान्तिका तर्फबाट राष्ट्रिय दोग दोहोरी प्रतिष्ठान लमजुङका संरक्षक अनुज अधिकारी र सदस्य योगेश परियारले खाद्यान्न सामग्री मानव सेवा आश्रमकी संयोजक अनिता अधिकारीलाई प्रदान गर्नुभयो। आश्रमले सुनार दम्पतीले आश्रमको सेवा सहज बनाउन निरन्तर सहयोग गर्दै आएको जनाएको छ। आश्रमले सहयोग र प्रेरणाका लागि सुनार दम्पती सहित परिवारजनप्रति आभार व्यक्त गरेको छ। लमजुङका छवटा विद्यालयमा 15,57,000 रूपियाँ बराबरको बाल उद्यान तथा खेल सामग्री निर्माण र जडान गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको साझेदारीमा विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सुरक्षित मनोरञ्जनात्मक र बालमैत्री वातावरण तयार गर्ने उद्देश्यले बाल उद्यान निर्माण गरिएको हो। आरसीडीसीका बाल संरक्षण अधिकृत बेन्जिर थापाका अनुसार खेलकुदले बालबालिकाको शारीरिक मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालय परिसरमै सुरक्षित रूपमा खेल्न सक्ने वातावरण तयार गरिएको हो। बाल उद्यान दुर्दी गाउँपालिका 8 स्थित फलेनी माध्यमिक विद्यालय बेसीशहर नगरपालिका 7 को जनविकास माध्यमिक विद्यालय उडान नम्बर 10 को जनजागृति माध्यमिक विद्यालय सुन्दर बजार नगरपालिका 8 को भारती सदन माध्यमिक विद्यालय उडान नम्बर 9 को भक्ति नमूना माध्यमिक विद्यालय र उडान नम्बर 2 को महेन्द्र मन्दिर माध्यमिक विद्यालयमा निर्माण तथा खेल सामग्री जडान गरिएको छ। बाल उद्यान निर्माणसँगै बालबालिकाले पढ़ाईसँगै खेलकुद मनोरञ्जन तथा सृजनात्मक गतिविधिमा सहभागी हुने अवसर पाउने अपेक्षा गरिएको छ। लमजुङको बाल कल्याण माध्यमिक विद्यालयमा भविष्यका लागि शुक्रबार कार्यक्रम अन्तर्गत फूड फेस्टिभल आयोजना गरिएको छ। विद्यार्थीलाई व्यवहारिक ज्ञान र सिपसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा 8 देखि 12 सम्मका विद्यार्थीले विभिन्न खाजाका परिकार तयार गरी बिक्री वितरण गरेका थिए। विद्यार्थीले समूहमा परिकार तयार गर्नुका साथै स्टल व्यवस्थापन मूल्य निर्धारण र बिक्री वितरण गरेका थिए। यसबाट उनीहरूले पाक कला व्यवस्थापन सहकार्य र ग्राहकसँगको व्यवहार सम्बन्धी ज्ञान हासिल गरेका छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन बहादुर राणा सदस्य शोभाकर बराल लगायत विद्यालय परिवारको सहभागिता रहेको थियो। उपस्थित अतिथिले विद्यार्थीले तयार गरेका परिकारको अवलोकन तथा स्वाद लिएका थिए। विद्यालयले शिक्षालाई व्यावहारिक जीवन रोजगारी र उद्यमशीलतासँग जोड्न यस्ता सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।

भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार, बेसी शहर नगरपालिका सात, भलुवाटार, लमसुङ।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856445435।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
1: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्युबिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 9846618202 र 9840319799।
1: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि?
7: बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
6: वाह, कफी मात्रै कि खाना खाजा पनि छ?
7: थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
9: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
11: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। कुनै समय लमजुङका चलचित्र हलहरू दर्शकको भीड़ले भरिन्थ्यो। नयाँ चलचित्र प्रदर्शनमा आउने बित्तिकै टिकट काट्न लामो लाइन लाग्थ्यो। बेसीशहर, सुन्दर बजार, भोरलेटार, भोटे उडारको फूलबारी लगायतका स्थानमा संचालन भएका चलचित्र हल मनोरञ्जनका प्रमुख केन्द्र थिए। तर पछिल्लो समय प्रविधिको विकास, टेलिभिजन, मोबाइल, इन्टरनेट तथा डिजिटल माध्यमको विस्तारसँगै चलचित्र हेर्ने शैली परिवर्तन भएको छ। यसको प्रत्यक्ष असर जिल्लाका चलचित्र हलमा परेको छ। अहिले लमजुङका पुराना चलचित्र हल बन्द भइसकेका छन्। सुन्दर बजार नगरपालिका सातको शान्ति चलचित्र मन्दिर 2049 सालतिर स्थापना भएको थियो। तत्कालीन संचालक नवीन श्रेष्ठका अनुसार कुनै समय उक्त हलमा दैनिक 300-400 संचालन हुन्थे। टाढा टाढाबाट दर्शक चलचित्र हेर्न पुग्ने गर्थ्यो। तर द्वन्द प्रविधिको विकास र घट्दो दर्शकका कारण विक्रम सम्वत 2071 फागुन 18 गतेदेखि उक्त हल बन्द भएको हो। जिल्लामा पुरानो चलचित्र हलका रूपमा विशेषहर नगरपालिका 8 रहेको अन्नपूर्ण चलचित्र मन्दिर भने अझै संचालनमा छ। संचालक प्रकाश दनाईका अनुसार अहिले हलमा दर्शक पुर्याउन नै धौधौ हुने गरेको छ। मोबाइल र इन्टरनेटबाटै चलचित्र हेर्न सकिने भएपछि हलमा दर्शक घटेको दनाई बताउनुहुन्छ। पुरानो पहिचानसँग जोड़िएको हललाई आधुनिक सुविधा थपेर निरन्तरता दिने उहाँको सोच छ। प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला जिल्लाको पुरानो चलचित्र हल जोगाउने चुनौती भने कायमै छ। लमजुङको दोर्दी गाउँपालिका उडा नम्बर 1 पर्ने बिग्रे गाउँदेखि लामेस्वारासम्मको ग्रामीण सड़क खण्डमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा वृहत सामूहिक बाटो सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ। हालैको अविरल वर्षा र बाढ़ी पहिरोका कारण सड़क छेउछाउमा उम्रिएका झारपात, खसेका सानातिना ढुंगा र बगाएर ल्याएको हिलोका कारण बाटो निकै साँघुरो र जोखिमपूर्ण बनेपछि स्थानीय युवा तथा आमा समूहको अग्रसरतामा यो सामाजिक कार्य गरिएको हो। गाउँको विकास र सहज यातायातका लागि आफ्नो गाउँ आफै बनाऊ भन्ने भावनाका साथ एकजुट भएका स्थानीय बासिन्दाहरूले बिहानैदेखि कोदालो, हँसिया र बेल्चा बोकेर सड़क सफा गरेका हुन्। सबैको सामूहिक श्रमदान र साझा सहकार्यका कारण बिग्रिएको बाटो अहिले सफा र सवारी साधन गुड्नका लागि निकै सहज बनेको छ। स्थानीय स्तरमा हुने यस्ता रचनात्मक कार्यहरूले गाउँमा आपसी भातृत्व र एकताको बलियो सन्देश प्रवाह गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीले बगाएर चितौन पुर्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ। संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले शनिबार आयोजना गरेको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो। सो अवसरमा 65 चालकलाई सम्मान गरिएको थियो। उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपदमा एम्बुलेन्स चालकले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघि अघि एम्बुलेन्स चालक र हामी पछि पछि भयो। विपदमा गरिने यस्ता कार्यको राज्य पछिबाट मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनुभयो। संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिसानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्ने सम्मको काम गरेको बताउनुभयो। 3-4 दिनदेखि गनाइरहेको शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौं। उहाँले भन्नुभयो, कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नु परेको उहाँले सुनाउनुभयो। चितौनमा 135 एम्बुलेन्स संघमा आबद्ध छन्। भोटेको सिबाडेका सबैभन्दा बढ़ी 369 शव चितौनमा फेला परेको थियो। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकी आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जुन 19 मनसून भित्रिए पनि एल निनो प्रभावका कारण देशभर औसतकै आसपासमा पानी परेको छ। यसलाई फेरि सुन्नुहोला, यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जुन 19 मनसून भित्रिए पनि एल निनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। भर्खरै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर ठूलो वर्षा गराएको थियो, अब भने मौसम खोल्न थालेको छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेको नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कोलासुथार गाउँपालिकाद्वारा पोखरामा सञ्चालित एकीकृत सेवा प्रवाह शिविर सम्पन्न, अन्तिम दिन 40 सेवाग्राही लाभान्वित। बाढ़ी पहिरोका कारण 6 दिनदेखि अवरूद्ध विशेषहर जामे सड़क सञ्चालनमा, दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज। मध्य नेपाल नगरपालिका 2 पिप्लेमा स्थानीय हाट बजार सञ्चालन, हाट बजारमा स्थानीयको आकर्षण बढ़्दो। लमजुङका 6 हिमाल विद्यालयमा 15,57,000 बाल उद्यान निर्माण, बालबालिकाले पढ़ाईसँगै सृजनात्मक गतिविधिमा सहभागी हुन अवसर पाउने अपेक्षा। र लमजुङको सिनेमा संस्कृति संकटमा अन्नपूर्ण हलले धान्दै विरासत। यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेलीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
12: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
13: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम। दर्ता शुल्क 8,000+1,000।
1: महिला तर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
1: टीम दर्ता शुल्क 2,500+500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाडी संख्या 7+3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गरे टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।
3: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट। यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर सरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
6: सुनिता आ गर त
3: भोके, मेरो दास सबै किराले खाएको छ।
6: गर न के आ गर, म हेर्छु।
3: आ
6: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
3: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
6: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाउ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
7: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
9: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
8: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
10: बडा सुबह डिजिटल इन्जोय विथ।
11: गर्लफ्रेन्ड गीताञ्जली
12: छ जिगु प्राण ख, जिगु सास अले, जिगु जीवन ख, छ जिगु फुक्क ख, जी छन्त यक्को मतिना, जी छन्त यक्को यक्को मतिना।

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: देशी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
1: डोको, थुन्से, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 98 60 74 48 59 र 97 4 64।

0: घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्ते नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचीसहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060209।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: दसैँको फुलपातीको दिनदेखि नेपाली चलचित्र हरिबहादुरको जुत्ता चल्दैछ नि। बालकदेखि बुढा, बुढादेखि बुढी, हरिबहादुरको जुत्ता परिवारले नै टेक्दिनुहोस्। हलभित्र खुट्टा

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165-8520-0066-66162 र 0066-521-381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
4: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
5: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
4: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई

0: स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
3: दोस्ती हेयर कटिङ तपाईँको

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ लाई, फर्माइका रेडिमेड किचन र्याक साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लमसुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
2: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर। दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
2: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
2: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी शहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
4: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी शहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड, सम्पर्क मोबाइल नम्बर 98-27-11-77-82 र 98-467-47-245।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाडौँको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाण पत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देववालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा विश्वविद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँ गरेको बस नवलपरासी सुस्तापूर्वको विदेश जोडी गाउँपालिकाको 2 नम्बर 66 राजमार्गमा चालकले नियन्त्रण दिनै नालामा पल्टेर दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिक अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल भएको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। 3 जना नेपाली सेनाका हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि नेग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्सा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाडौँको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपडा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्थलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित खुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढ़ीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितवनले आज आयोजना गरिएको 5 औं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु।
2: यसपटक हामीले आग्रह, हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति, निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ, किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपाली कंग्रेस पार्टीका 6743 को तलैबाट निर्वाचित भएका जनप्रतिनिधि पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि, महासमिति महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौ। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू, देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौँ। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौँ, भोलि 3 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
4: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुङ्गाबाट घाँसासम्म सन्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फे गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विशौं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिङटन सुन्दर र शिवम दुबे 2-2 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कांस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
7: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: प्यासो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले,
14: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानूनी कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिकामा यो आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चीज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनुहोला।
13: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-512-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
15: भदौको 10 गते भोटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98-512-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँहरूलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
13: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना, शुद्ध पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा सजाऊ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला। र अहिले तत्काल हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
13: सर्वा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे, आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै, तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।
16: आमा

0: कवि संघको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्तिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिस्किए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छिन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैँ दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोडमा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ सम गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नु भयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्ड काव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाई, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ के आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहार भित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडी बुढी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदाहुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपी कुमाता नवगती भनेर भनिएको छ, होइन?
7: अवश्य
0: छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकलाई, आफ्नो आमालाई, बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
7: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
7: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु।

0: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुनी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू गरेको छ। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनिङ जोमसोङ कोराला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ र जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आएँ बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
3: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दा स्प्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता कम्पाउण्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसह नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
5: बुढी, ए बुढी, किन ल्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 98165852020, 98066162162 र 06651381। दीपा सुनचाँदी पसल, विश्व नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665 2435 0665 2475। मोबाइल नम्बर 9856045।

0: सुदाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98 911।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 40 7 83, स्थान लुम्बिनी कम्प्युटर प्रश्न लमजुङ।
3: ओहो हेड सर, टाढैको साइत हो कि कस्तो? बेसी सहर जानु भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आईडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसीसहर नगरपालिका 8, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 98462949129 र 98461052091।
7: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462118202 र 98403197।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: चिन्तै नगर्नुहोस् न बुढा, बिस्टी शहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
1: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 06651381। दीपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी शहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 06659290, मोबाइल नम्बर 98560602।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
4: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी शहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुगुरको दाना, मुगुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले मुगुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी शहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन ल्याउ रुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउन बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि

0: मास्टर साहब कति हुनु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
1: चिन्ता नगरौँ न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिल खोलामा नन्द लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
4: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
3: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9842019799
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
5: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
0: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
5: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
0: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
0: सम्पर्क फोन नम्बर 9816085520 9806661062 र 0665231381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन। दुईलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो कसैलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले, आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसीसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-60-299।
6: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
7: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
6: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि।
7: कर्पुरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
6: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
0: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: कर्पुरेश्वर सिसा पसल, बेसीसहर नगरपालिका 8 सेरा चौक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 9865056719।
0: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर फर्निचर। तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
9: ल त्यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्नेमा?
9: तिमी पनि साह्रै लाटी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरीज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
10: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी
9: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98565 7383 स्थान लुम्बिनी कम्प्युटर सहर लम्जो
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
1: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
0: यस माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर माया देवी आचार्य। सम्पर्क नम्बर 9860744859 र 9704640765।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा स्टे र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड वर्क बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
5: त्यो दुलाईले लगाएको हात, औँठी, चुडी वाला झुम्का कति राम्रो है, कहाँ बनाएको होला? हो त नि है, दुलही भन्दा पनि दुलहीले लगाएको गहना देखेर म पनि अचम्म मान्दै अघिबाट हेरिरहेकी छु। यति राम्रो गहना त काठमाडौँ पोखराबाट बनाएको होला है।
6: काठमाडौँ र पोखरा, यो त हाम्रै बेसी सहर त्रिवेणी टोलमा रहेको न्यू गणपति ज्वेलरी सुनचाली पसलबाट बनाएको हो नि।
5: ए लौ, त्यस्तो भए म पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा त सबै गरगहना न्यू गणपति ज्वेलरीबाट नै ल्याउनु भन्छु।
7: हजुर, सुन मनको विश्वास हो, विश्वास मनको गणपति ज्वेलरी हो,
8: गणपति ज्वेलरी हो।
5: गणपति ज्वेलरीलाई नै किन त यति धेरै विश्वास?
7: किनकि छापावाला सुनका हार, चुडी बाला, चोकर, छड्के तिलहरी, सिक्री, जन्तर, चन्द्रमा लगायत सबै खाले गरगहना किन्न।
5: दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न।
7: विशेष अर्डरमा आफ्नो रुचाइको गहना किन्न।
5: पुरानो गरगहना सँग नयाँ गहना साटफेर गर्न।
7: कम्प्युटर तौलबाट नाप गरी सुनचादी खरिद बिक्री गर्न।
5: सम्पूर्ण राशिका रत्न तथा पत्थर खरिद गर्न।
6: लिसन, अनि त्यहाँ त नेट इन्टरनेटको माध्यमबाट ल्याइएका डिजाइनहरूलाई पनि जस्ताको त्यस्तै बनाउन भरपर्दो एवं विश्वासिलो सुन जातिको कारोबार गर्न सकिन्छ, होइन त्यहाँ?
5: नारीको चाहना, शुद्ध सुनमा मनमोहक गहना, न्यू गणपति ज्वेलरी सुन चाँदी पसल, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, सुरेश फेन्सीको अगाडि। प्रोप्राइटर गणेश विश्वकर्मा र मुनु विश्वकर्मा। सम्पर्क फोन नम्बर 0663521083। शुद्ध सुनमा आधुनिक डिजाइन र पूर्ण ग्यारेन्टी, पूर्ण ग्यारेन्टी।
9: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने?

0: के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो यसै चाहिँ
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडीको फर्मामा गइहालम यही बेसी सहरको सेराचोकदेखि कारोबार जाने बाटो छ नि तिमी जान बरु
0: हुन्छ बुहारी गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुनतारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहरनगरपालिका आठसेरामा सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिभेज तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा लम्फुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिभेज तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा लम्फुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आफ्नो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240335, 0665240375, मोबाइल नम्बर 9856745।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चौक लम्सुर, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
4: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
0: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
4: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
0: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पितल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
4: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
0: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
4: एक माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
0: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै, प्रोप्राइटर माया देवी आचार्य, सम्पर्क नम्बर 9860744459 र 9704447765।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
6: हो हो त है आमा, बरु कहाँ जानी भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
8: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म, सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9840658565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
10: तिमी त मेरो प्राण हो नि, तिमी बिना जिन्दगी कहाँ चल्छ र?
11: चिनी भए नि हामी एक हुन सक्दैनौ। के रे,
10: ल किन के रे सेक्छ र?

शांति र विकास का लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगा